0: वास्तवमा माइन्डभित्र ब्रेनै छैन र मन के हो वास्तवमा त्यो पनि साइन्सले बुझ्न सकेको छैन र मनलाई अध्यात्मले डिफाइन गरेको छ कि वास्तवमा मन के हो अनि कसरी कन्ट्रोल हुन्छ। त्यसकारण भनेको छ जहाँ विज्ञानको अन्त छ त्यहाँबाट अध्यात्मको सुरुवात छ, जहाँ गएर विज्ञान हेल्पलेस हुन्छ त्यहाँबाट अध्यात्म सुरु हुन्छ। जब आइन्स्टाइनलाई सोध्यो धर्म र विज्ञानको के छ दुईटाको आपसी सम्बन्ध भन्दाखेरि उहाँले भन्नुभयो धर्मको बिना अध्यात्मको बिना विज्ञान अन्धा छ, ब्लाइन्ड। साइन्स इज ब्लाइन्ड विदाउट रिलिजन एन्ड रिलिजन इज लेम विदाउट साइन्स। धर्म अध्यात्म विज्ञानको बिना लङ्गडो छ, पङ्गु छ, त्यो हिँड्नु सक्दैन। अनि विज्ञान धर्म अध्यात्मको बिना अन्धा छ, ब्लाइन्ड छ, त्यसले केही त्यो बाटै पाउँदैन। विज्ञानको प्रगति भएर पनि आज मैले जीवन कसरी बिताउनु पर्छ, वाट इज एम अफ माई लाइफ, मैले जीवनमा कसरी सुख शान्ति पाऊँ भने त्यो बाटो त्यो रहस्य अहिले पनि मान्छेलाई छैन। धर्म र अध्यात्मको तत्त्वलाई नबुझिकन यो मनको शान्ति पिस अफ माइन्ड भन्ने आज प्राप्त छैन। र विज्ञानको जहाँ अन्त छ, जहाँ विज्ञान असहाय हुन्छ त्यहाँबाट धर्म सुरुवात हुन्छ। र अब हामी अध्यात्मपट्टि जाउँ, धर्मपट्टि जाउँ कि मनको शान्ति मनको ब्रेक के हो। मैले उपनिषद्को एउटा कथा सुनेको थिएँ, एकखेप सबै इन्द्रियहरूमा झगडा भयो, आँखाले भने म ठुलो, कानले भने म ठुलो, हातले भने म ठुलो, खुट्टाले भने म ठुलो, जिब्रोले भने म ठुलो, बुद्धिले भने म ठुली, त्यसो गरेर सबमा आपसमै झगडा भयो। को हामीभन्दा सब पावरफुल हो, को हामीमध्येमा को श्रेष्ठ हो भनेपछि निर्णय हुन सकेन। ब्रह्माजीकोमा गएर ब्रह्माजीले भन्यो एक एक वर्षको लागि यो शरीरलाई छोडेर जाऊ, जसको बिना शरीरको काम चल्दैन त्यो चाहिँ सर्वश्रेष्ठ हो। आँखा छोडेर गयो फर्केर आयो, कसरी तिमीले मेरो बिना यो शरीर निर्वाह गर्यो भन्दाखेरि, जसरी एउटा अन्धा मान्छेले जीवन बिताउँछ, धेरै सुरदासहरू देख्छौँ हामी संसारमा, ब्लाइन्ड पर्सन देख्छौँ, उनीहरूले जीवन बिताइरहेको छ, त्यसरी जीवन बिताए। मैले बोल्ने शक्ति निक्लेर गयो जसरी एउटा लाटो मान्छेले जीवन बिताउँछ, त्यसरी बिताएँ। मैले हात खुट्टा निक्लेर गयो जसरी एउटा पङ्गु मान्छेले जीवन बिताउँछ, त्यसरी बितायौँ। कान सुन्ने क्षमता गयो जसरी एउटा बहिरो मान्छेले जीवन बिताउँछ, त्यसरी बितायौँ। भने बुद्धि निक्लेर गयो जसरी एउटा पगला मान्छेले जीवन बिताउँछ, त्यसरी बिताइयो। भन्यो मन निक्लेर भयो जसरी एउटा सानो भर्खर जन्मेको बालकले जीवन बिताउँछ, त्यसरी बितायौँ। भने यो शरीर चलिरह्यो, फैसला हुन सकेन, अन्तमा जुन इनर्जी हाम्रो भित्र छ, जो चेतना छ, जसलाई कसैले आत्मा भन्यो, कसैले चेतना भन्यो, कसैले कन्सियसनेस भन्यो, विभिन्न शब्दमा विभिन्न त्यसको व्याख्याहरू छ। त्यो चेतनाले पनि भन्यो लु म पनि एकखेप गएर हेर्छु नि, तपाईँले सबैले जानुभयो, हुन्छ हुन्छ तपाईँ पनि एकखेप गएर हेर्नुहोस् भनेर चेतनाले निस्किने मात्रै तयारी गर्दै थियो, निक्लेको पनि थिएन। आँखाले हेर्नु छोडिहाल्यो, बुद्धिको त्यो ब्रेनमा जुन ग्रे मेटरको ट्रिगरिङ हुन्छ त्यो बन्द भइहाल्यो, सबै इन्द्रियहरू शिथिल भइहाल्यो। र त्यति बेला सबले भन्यो तपाईँ हामी मध्येमा श्रेष्ठ हुनुहुन्छ, सर्वश्रेष्ठ हुनुहुन्छ, आजको बिना यो हाम्रो कहीँ शरीर काम लाग्दैन। अनि त्यति बेला उहाँले स्वीकार गर्यो कि त्यो चेतना हामी मध्येमा श्रेष्ठ हो, सबभन्दा श्रेष्ठ र पावरफुल चेतना हो, जसलाई हामीले साइन्समा इनर्जी भन्छौँ। सजनो म यो साइन्सको मान्छे हो, मैले अनुभव गरेको धर्म र साइन्समा केही फरक छैन, दुइटा इन्टर रिलेटेड छ, दुइटा इन्टर रिलेटेड छ। साइन्स र अध्यात्ममा केही फरक छैन, जो साइन्सले भन्दैछ त्यसकै कुरालाई धर्मले अगाडि बढाएको छ, मेटाफिजिकलमा लगेको छ, अनि अध्यात्मक कुरोलाई साइन्सले प्रमाणित गरेको छ। दुइटै साइन्स हो, एउटा फिजिकल साइन्स हो, एउटा पराभौतिक साइन्स हो। र त्यो इनर्जीको थ्रुबाट यो मन कसरी कन्ट्रोल हुन्छ त्यो आउँदो एपिसोडमा म यहाँहरूको समक्षमा राख्नेछु कि वास्तवमा इनर्जीको द्वारा यो मनलाई कन्ट्रोल गर्ने प्र्याक्टिकल साधना के छ जसलाई गरेर हामीले वास्तवमा पिस अफ माइन्ड पाइन्छ। छ सजना त्यस्तो प्रोसेस, त्यही वास्तवमा धर्मको असली रूप हो। त्यसलाई हाम्रो धर्मशास्त्रमा पराविद्या भने, मेटाफिजिकल नलेज भने, हायर नलेज भने। शास्त्रमा भनेको छ दुई प्रकारको विद्या छ अरे, अपरा अनि परा। अपरा भनेको भौतिक विद्या हो, जो साइन्स र हामी पढ्छौं सुन्छौं देख्छौं, यसलाई लोअर नलेज भन्यौं। अनि यो देखि माथि एउटा आध्यात्मिक विद्या छ अरे, परा विद्या छ अरे, मेटाफिजिकल नलेज छ अरे, त्यो हायर नलेज हो। र त्यो अपरा र विद्याको दुईटाको द्वारा हाम्रो जीवनको समन्वय गर्नुपर्ने हो। र साइन्स र धर्म मिलाएर जीवन लियौं भने त्यो मिडल पाथले हाम्रो जीवनलाई राम्रो गर्छ। त्यसकारण मेरो हजुरलाई पुनः निवेदन छ, हजुर यो मनलाई रोक्ने इनर्जीसँग करेक्ट गरेर कसरी चाहिँ रोकिन्छ त्यसलाई जीवन बुझेर गर्नुभयो भने हजुरको जीवन सुख शान्ति हुन्छ, अनि समाजभित्र देशभित्र विश्वभित्र हामी शान्ति ल्याउन सक्छ भन्दै म यहाँबाट विदा लिन्छु। धन्यवाद।
1: कार्यक्रम सुने पश्चात हजुरहरूमा कुनै पनि प्रकारका जिज्ञासा भए हामीलाई यस ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ, नेपाल मानव धर्म सेवा समिति, केन्द्रीय कार्यालय गौशाला, काठमाडौँ। फोन नम्बर 01448-7711, इमेल ठेगाना kathmandu.ashram@gmail.com। धन्यवाद, शुभ दिन।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।
3: महिला किसान का संघर्ष, सपना र सफलता का कथा।
4: प्रोप्राइटर मधुमाया जीजी, बड़े है ना प्रोप्राइटर बने छु, हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
5: हरेक 15 दिन में शनिवार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशै भर
6: तपाईकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
7: पसिनाको सम्मान, समानताको अभियान,
8: कार्यक्रम साझा आवाज।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: जहिले पनि यस्तै गर्छ, एक बिहानै र समसाझै।
11: को हो यो?
12: हामी
13: सामुदायिक सूचना नेटवर्क CIN, साझा खबरको साथमा आएका छौ।
12: सुन्न नबिर्सनुस् है,
13: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
14: साझा खबर, अब सारा नेपाल तपाईसँग।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
15: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
15: नेपाली पात्रो अब तपाईको मोबाइलमा।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: उपप्रभात यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 5 गते शुक्रबार, अगस्त 21 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको नवमी तिथि।
1: सत्रौं वर्ष प्रवेशको अवसरमा दाङको तुलसीपुरबाट संचालित रेडियो हाम्रो पहुँचलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: ग्यास सिलिण्डर सुरक्षा र व्यवस्थापनका लागि अनलाइन ट्र्याकिङ लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन। विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सार्वजनिक लेखा समितिको सुझाव। 4G का 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याइने।
1: एमालेमा सदस्यता नवीकरण 53% संघको कार्यवाहीका बीचमा राप्रपा बागमती प्रदेश सरकारमा सहभागी। गवर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गवर्नरको असन्तुष्टि।
0: अनावरणको तयारीमा जेनजी आन्दोलनका 42 सहितको सालिक, फेरि बढ़्यो अण्डाको मूल्य, मापदण्ड तोकेरै खुलाइँदै 4 वर्षदेखि रोकिएको पीपीए।
1: संयुक्त राष्ट्र सुरक्षा परिषदको वर्तमान संरचना सुधार गर्न भारतको आग्रह। अमेरिकी राष्ट्रपतिको धम्कीपछि विश्व बजारमा तेलको भाव बढ़्यो, हर्मुजबाट झण्डै 3 गुणाले तेल आयात।
0: र पोखरामा 5 संस्करणको दौड़ प्रतियोगिता हुने, 4000 सहभागिता जनाउने, 20 एसियन गेम्सका लागि नेपाली खेलाड़ीको तयारी तीव्र।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संसदीय समितिहरूको बैठक र दिइएको निर्देशनको प्रसंग।
1: प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ग्यास सिलिण्डरको सुरक्षा र व्यवस्थापनका लागि ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बसेको बैठकले प्रत्येक सिलिण्डरको विवरण डिजिटल रूपमा राख्ने निर्देशन दिएको हो। समितिले प्रत्येक सिलिण्डर कहाँबाट आयो, कहिले भरियो र अन्तिम परीक्षण कहिले भयो भन्ने विवरण डिजिटल रूपमा राख्न भनेको छ। त्यसअघि बैठकमा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले ट्र्याकिङ प्रणाली लागू गर्दा ग्यासको दुरूपयोग रोक्न सकिने बताउनुभयो। समितिले घरायसी र व्यावसायिक सिलिण्डरको छुट्टा छुट्टै अभिलेख राख्न पनि निर्देशन दिएको छ भने नेपाल आयल निगमलाई ग्यास वितरण र व्यवस्थापनका समस्या 1 वर्षभित्र समाधान गर्न निर्देशन समेत दिएको छ। यसैबीच प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले नगद वस्तु वा प्राविधिक जुनसुकै सहयोग भए पनि सकेसम्म सरकारी कोष मार्फत परिचालन गरी लेखा परीक्षणको दायरामा ल्याउनु पर्ने निर्देशन दिएको समितिका सभापति भरत बहादुर खड्काले बताउनु भएको छ। त्यस्तै विदेशी सहयोगको प्रतिबद्धता, प्राप्ति, खर्च र शोध भर्नाको एकीकृत अभिलेख राख्न तथा सबै सहायता सूचना प्रणालीमा अनिवार्य दर्ता गर्न निर्देशन दिएको हो। त्यसअघि बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वैदेशिक सहायता र सहुलियतपूर्ण ऋण घट्दै गएकाले अब विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन गर्नुपर्ने बताउनु भएको छ। सरकारले निजी तथा संस्थागत लगानी आकर्षित गर्ने नीति लिएको

0: उहाँको भनाई छ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुंग्याउन दवाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका काम कार्यवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ़ रासोपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएको तर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सिर्जना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राख्नुभयो। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे सरकार संचालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई असार 1 बोलाई 7 घण्टासम्म राखेर राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धान टुंग्याएर अभियोजन गर्न दवाब दिएको आरोप लागेको छ। यस विषयमा प्रधानमन्त्री शाहले 7 असारमा चितवनमा आयोजित रासोपाको महाधिवेशन उद्घाटनमा समेत अभिव्यक्ति दिनुभएको थियो। यसैबीच राष्ट्र बैंकमा गवर्नर डिपुटी गवर्नर र संचालकको कार्यकाल 3 वर्ष कायम गर्ने संघीय संसद अन्तर्गत अर्थ समितिको निर्णयले केन्द्रीय बैंकमा अस्थिरता आउने भन्दै पूर्व गवर्नरहरूले असन्तुष्टि जनाएका छन्। अर्थ समितिले कार्यकाल घटाउने निर्णय गरेर केन्द्रीय बैंकलाई अस्थिर बनाउन खोजेको उनीहरूको टिप्पणी छ। समिति बैठकले बिहिबार गवर्नर सहित सबै संचालकको कार्यकाल 3 वर्ष तोक्ने र उनीहरूको कार्यक्षमताका आधारमा सरकार मन्त्री परिषदले थप 2 वर्ष थप्न सक्ने निर्णय गरेको छ। समितिको निर्णय दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाबाट जस्ताको त्यस्तै पारित भए गवर्नर डिप्युटी गवर्नर र 3 जना स्वतन्त्र संचालकको कार्यकाल थप्ने विषयमा 3 वर्षपछि मन्त्री परिषदले निर्णय गर्नेछ। गवर्नरको कार्यकाल घटाउने अर्थ समितिको निर्णय सही नभएकाले संसदले पुनर्विचार गर्नुपर्ने पूर्व अर्थमन्त्री एवं गवर्नर युवराज खतिवड़ाले बताउनुभयो। विगतका छलफल तथा बहसमा यो संवैधानिक अंगका पदाधिकारीहरूकै सरह 6 वर्ष हुनुपर्छ भन्ने पनि आएको थियो र अन्तिममा 5 वर्ष मात्र कायम गरिएको उहाँले बताउनुभयो। पूर्व गवर्नर विजयनाथ भट्टराईले आफूलाई मन नपरेको मान्छेलाई गवर्नर बन्न नदिने र राष्ट्र बैंकलाई पनि निश्चित दल वा समूहको रूचि अनुसार चलाउन खोजिएको आरोप लगाउनुभयो। अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीले भने राष्ट्र बैंकलाई थप बलियो बनाउन गवर्नरको कार्यकाल घटाएर कार्य सम्पादनसँग जोड़िएको बताउनुभयो। राम्रो काम गर्नेले थप 2 वर्ष समय पाउने पनि उहाँको भनाई छ।
2: जेन्जी आन्दोलनमा मृत्यु भएका 42 सहितको शालिग धमाधम निर्माणको काम भइरहेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको सातबाट स्थित परिसरमा शालिगहरू निर्माण भइरहेका छन्। अनावरणको तयारीमा जेन्जी आन्दोलनका 42 शालिगको काम भइरहेको हो। राष्ट्रिय खेलकुद परिषदको सातबाट स्थित स्विमिङ पूल परिसरमा बनाइरहेका शालिगमा 15 तयार भइसकेका छन् भने बाँकीको फिनिशिङ हुँदैछ। जेन्जी आन्दोलनको वर्ष दिन पारेर 23 भदौमा उद्घाटन गर्ने योजना रहेको छ।
1: नेपाल भूटान बंगलादेश र मालदिव्स बीच मालवस्तु भन्सारमा आइपुग्नु अघि नै सूचना आदान प्रदान गर्ने विषयमा सम्झौता भएको छ। सम्झौता अनुसार अब सीमापारीबाट सामान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरणहरू आदान प्रदान हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँच पास गराउन सजिलो हुने भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले सीआईएनसँग बताउनु भयो।
3: भुटान बङ्गलादेश होइन यिनीहरूसँग अहिले चाहिँ टासेको चाहिँ मालदेशमा भएको मिटिङमा चाहिँ त्यो एग्रिमेन्ट भएको प्री एराइभल चाहिँ एक्सपोर्ट डाटा इन्फर्मेसन सेयरिङ भनेको चाहिँ कस्तो हुन्छ भने भन्सारमा चाहिँ सामानहरू भन्सार पोइन्टमा नआउँदै त्यो डाटाहरू इन्फर्मेसन हुन्छ र उहाँहरूले डिक्लेयर गर्नुहुन्छ। त्यो डाटासँग डिक्लेयर गरेको डाटाहरूको चाहिँ भेरिफाई गर्दाखेरि यसको एक्युरेसी चाहिँ बढी हुन्छ क्या। उहाँहरूले घोषणा गरेको र प्री एराइभल इन्फर्मेसनसँग चाहिँ त्यागी गर्दाखेरि चाहिँ सही डिक्लेयर हुन्छ र सही डिक्लेयर हुँदाखेरि सही भन्सार आसो आउँछ र वस्तुमा चाहिँ बजारमा पनि सही वस्तु सही मूल्यमा आइसकेपछि कम्पिटिसन पनि वृद्धि हुने र सही रूपमा चाहिँ वस्तुहरू कन्जम्सन गर्न उपभोक्तालाई पनि राम्रो हुन्छ।
2: नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको 14 बैठक देहरादूनमा जारी छ। दुई देशका अधिकारीहरू सहभागी बैठकमा सीमा स्तम्भ 10 गजा जीपीएस म्यापिङ र सीमा क्षेत्रका बासिन्दाको जमीन सम्बन्धी विवरण संकलन लगायतका विषयमा छलफल केन्द्रित छ। तर बैठकको चासो सीमा विवाद समाधान भन्दा पनि सीमा व्यवस्थापनमै केन्द्रित हुने देखिएको छ। लिम्पियाधुरा कालापानी र सुस्ताको विवाद समाधानका लागि छुट्टै राजनैतिक तथा कूटनीतिक पहल आवश्यक रहेकाले कार्यदलको बैठकले ती विषयमा ठोस निर्णय गर्न सक्ने सम्भावना सीमित रहेको टिप्पणी समेत भइरहेका छन्। पूर्व परराष्ट्र मन्त्री प्रदीप ग्याउलीले बैठकलाई औपचारिक रूपमा सीमित नगरी सीमा क्षेत्रमा देखिएका व्यापारिक समस्या र भोगाधिकारका विषयमा निर्णय गर्नुपर्ने बताउनु भएको छ। लामो समयदेखि कायम रहेको नेपाल भारत सीमा विवाद समाधानका लागि यस बैठकले कस्तो भूमिका खेल्न सक्छ, सीआईएनसँग कुरा गर्दै भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल।
3: अब सीमाले त त्यो छलफल गरिसके त्यसको कार्यान्वयन कसरी गर्ने, सम्भव भएसम्मलाई सीमालाई न्यूनतम विवादास्पद बनाउने, अब सम्भव भएसम्म, अब म अहिले लिम्पिया झुराको कुरा त म उठाउन सक्दिनँ, लिम्पिया झुरा निपुलेको कुरा चाहिँ, तर अरू कुरा त सुल्टाउन सकिन्छ नि त, त्यो कुरा पनि सुल्टाए हुने हो, त्यो पनि अब मिटिङ हुन्छ, फेरि अर्को मिटिङमा फेरि यस्तै कुरा हुन्छ, यस्ता मिटिङ कति भए, कति संयुक्त विज्ञ प्रधानमन्त्रीको संयुक्त विज्ञमा कति कुरा हाले हुन्छ, त्यो पनि हुँदैन, जसलाई हाम्रो चाहिँ दुईटैतिरको गल्ती छ, यसमा सक्रियता चाहिँ तल्लो स्तरबाट गराउनुपर्छ, तल्लो स्तरबाटै यो समस्याहरू सुल्टाउनु पर्छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वृद्धावस्थाका बारेमा बनाइने धारणा र तयारीले पार्ने सकारात्मक प्रभाव
0: आफूलाई सचेत बनाउँछ नि त, जब तपाईँ मेन्टली बुढेसकालको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने अचानक हुने समस्याबाट हुने पीड़ा र तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
2: एमालेमा सदस्यता नवीकरण 53% संघको कार्यवाहीका बीचमा रापरपा बागमती प्रदेश सरकारमा गवर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गवर्नरको असन्तुष्टि लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाई तथा दिदीबहिनीहरू,
5: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती बसोबास वा दैनिक जीवनमा असर परेको छ?
4: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
5: स्वतन्त्र उजुरी संयन्त्र आईआरएम हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
4: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
5: irm.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
6: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसएम द्वारा जारी सन्देश।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 11,000 बचतकर्ताको 1.5 अर्ब हिनामिनामा मुछिएका तामाङलाई एमाले बनायो मन्त्री शीर्षकको खबर प्रकाशित छ। यसलाई टिकराज थामी र पोस्टराज अधिकारीले लेख्नु भएको छ। बिना विभागीय मन्त्री बनाइएका ज्ञानबहादुर तामाङ आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालय नै लिने लबिङमा भनेर लेखिएको छ। त्यस्तै गरेर कांग्रेसको क्रियाशील सदस्यता जहिले किचलो, 12 महाधिवेशनदेखिको क्रियाशील सदस्यता विवाद अझै सुल्झिएन शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा मापदण्ड तोकेर खुलाइदै 4 वर्षदेखि रोकिएको पीपीए शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। प्राधिकरणका संचालक साईको नेतृत्वमा बनाएको समिति 7 दिनमा मापदण्ड बनाउनु पर्नेछ। नेपाल विद्युत प्राधिकरणले करिब 4 वर्षदेखि रोकिएको विद्युत खरिद बिक्री सम्झौता पीपीए खुलाउने भएको छ। प्राधिकरणको पहिलो पटक मापदण्ड समेत तोकेर पीपीए खुलाउने प्रक्रिया अघि बढ़ाएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण संचालक समितिको बिहिबारको बैठकले पीपीए खोल्नका लागि मापदण्ड बनाउन संचालक सदस्य अंशु किरण साईको संयोजकत्वमा 5 सदस्यीय उपसमिति गठन गरेको छ भने फागुन 2079 यता पीपीए ठप्प रहेको थियो। उपसमितिमा विद्युत विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सीडी शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा सदस्य र प्राधिकरणका व्यापार शाखाका निर्देशक सदस्य सचिव रहने व्यवस्था गरिएको छ। फेरि बढ़्यो अण्डाको मूल्य शीर्षकमा अर्को खबर छ। नेपाल लेयर्स कुखुरा पालक संघले बिहिबारदेखि लागू हुने गरी फार्मबाट बिक्री हुने अण्डाको समर्थन मूल्य बढ़ाएको छ। चितौंलाई आधार मानेर संघले निर्धारण गरेको नयाँ मूल्य अनुसार एक्सएल आकारको अण्डाको मूल्य प्रति क्रेट 590 रूपियाँ पुगेको छ। त्यस्तै कारोबार दैनिकको पहिलो पृष्ठमा विद्युत खरिद प्रणालीमा विश्व बैंकको शंका पछि प्याकेज 2 को टेण्डर रद्द शीर्षकको खबर पनि प्रकाशित छ भने कृषि, पशु, पंक्षी तथा जड़ीबुटी बीमामा नयाँ व्यवस्था, अब बीमाको प्रिमियरमा 50% र 80% मात्रै अनुदान शीर्षकमा अर्को खबर प्रकाशित छ।
1: कान्तिपुर दैनिकमा पहिरोबाट विस्थापितको बास स्वास्थ्य चौकीमा, राहत बाटोमै अलपत्र शीर्षकमा काशीराम डाँगीले रोल्पाबाट लेख्नु भएको खबर छापिएको छ। थबाङ गाउँपालिका 5 उहाको कोटल बारामा पहिरो गएको 8 दिन बितिसक्दा पनि राहत सामग्री पीड़ितसम्म पुर्याउन सकिएको छैन। उहाँ पुग्ने सड़क नै पहिरोका कारण ठाउँ ठाउँमा बिग्रिएकाले खाद्यान्न, लत्ता कपड़ा र अन्य अत्यावश्यक सामग्री बीच बाटोमै थन्किएका हुन्। पहिरोपछि मानिसले आउजाउ समेत गर्न पाएका छैनन्। 13 जनाको ज्यान जाने गरी रोल्पाको थबाङ 5 कोटल बारामा गएको पहिरोले 10 परिवार विस्थापित भएका छन्। एमालेमा सदस्यता नवीकरण 53% मात्र शीर्षकमा गंगा विसीले लेख्नु भएको छ। एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेको पाइएको छ। देशव्यापी अभियानमा साउनसम्म 3,59,000 जना अर्थात करिब 53% मात्र सदस्यता नवीकरण गरेका हुन्, जबकि गत वर्षसम्म एमालेमा 6,86,748 सदस्य रहेका थिए। नागरिकतामा छोराले हस्ताक्षर गरेपछि गदगद भइन् मोतीकला शीर्षकमा महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर छ। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका 7 की मोतीकला ओलीको नागरिकता पानीमा परेर च्यातिएको थियो। एउटा सरकारी कामका लागि सक्कली नागरिकता आवश्यक पर्ने भएपछि मोतीकलालाई त्यसको प्रतिलिपि निकाल्ने पर्ने भयो। उहाँ आवश्यक कागजात सहित बुधबार बिहानै सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय पुग्नुभयो। नागरिकता जारी गर्ने ठाउँमा हुनुहुन्थ्यो उहाँकै छोरा केशव। सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत मोतीकलाका छोरा केशवले आफ्नै आमाको नागरिकतामा रातो कलमले हस्ताक्षर गरिदिनु भएको हो। भित्रीपन्नामा छापिएको खबर पनि रहेको छ। बीपी राजमार्गको धुलीखेल भकुण्डेवेसी खण्ड दुई लेनमा स्तरोन्नति गरिँदै शीर्षकमा विमल खतिवडाले लेख्नुभएको हो। बाढ़ीबाट थप क्षति हुन नदिने गरी खोलाको तहबाट 8 मिटरसम्म अग्लो पर्खाल उठाएर सड़क बनाउन लागि उल्लेख गरिएको छ। महिना दिनदेखि तातोपानी नाका ठप्प भएको बारेमा अनिश तिवारीले सिन्धुपाल्चोकबाटै लेख्नु भएको खबर छापिएको छ। केन्द्रको कार्यवाहीका बीच राप्रपा बागमती प्रदेश सरकारमा शीर्षकमा खबर छापिएको छ। बागमती प्रदेश सरकारमा राप्रपाका 3 जना मन्त्री बनेपछि पार्टीभित्र विवाद सर्किएको छ। एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपा केन्द्रीय कमिटिले पार्टीबाट निकालिसकेको घोषणा गरेको छ। सरकारमा सहभागितालाई लिएर राप्रपाका प्रदेश सांसदहरू पनि विभाजित भएका छन्। किरण थापा मगर नेतृत्वको मन्त्री परिषदमा राप्रपाबाट 3 मन्त्री संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने राप्रपा केन्द्रीय समितिको निर्णय भएको छ। नागरिक दैनिकमा क्यान्सर जितेर पनि सक्रिय शीर्षकमा पवित्रा सुनारले लेख्नुभएको खबर छापिएको छ भने एल निनोको जोखिम घटाउन राष्ट्रिय योजना शीर्षकमा श्रीराम सुविदीले लेख्नुभएको छ। सुपर एलनिनोका कारण नेपालमा पर्न सक्ने खडेरी, पानीको अभाव, कृषिसँगै जलविद्युत उत्पादनमा आउने गिरावट, अन्य विपदको जोखिम कम गर्न सरकारले सुपर एलनिनो राष्ट्रिय आकस्मिक योजनाको मस्यौदा तयार पारेको उल्लेख गरिएको छ। अब 10 अर्बमा इन्धन डिपो शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ। इन्धन आपूर्तिलाई सहज बनाउन नेपाल आयल निगमले चितवनको लोथरमा करिब 10 अर्ब रूपियाँको लगानीमा आधुनिक इन्धन डिपो निर्माण शुरू गरेको उल्लेख छ। आर्थिक कारोबार दैनिकमा 4G का 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याउने शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। झोलुङ्गे पुल बगेपछि तुइनमा जाजरको डोल्पाको यात्रा शीर्षकमा हेमन्त केसीले लेख्नु भएको खबर छ। भेरी करिडोर सड़क खण्डको जाजरकोट नलगाड नगरपालिका 10-11 को बीचमा रहेको ताक्सु गाड झुलुङ्गे पुल बगेपछि अस्थायी तुइनका भरमा 3 जिल्लाका स्थानीय बासिन्दा यात्रा गर्न बाध्य रहेका छन्। अनि अन्नपूर्ण पोस्ट दैनिकमा डोजरले भत्काएको बास निराशाले खोसेको सास शीर्षकमा शिवप्रसाद ढुंगानाले लेख्नु भएको खबर छ। वैदेशिक रोजगारीको भयावह चित्र, अघिल्लो वर्षको तुलनामा दोब्बर विदेशीको बारेमा पनि किरण अधिकारीले लेख्नु भएको छ। चीनी चामल र तेलको मूल्यमा झेल, अनुगमनमा सरकारी बिमेल शीर्षकमा भवनाथ प्याकुरेलले लेख्नु भएको खबर छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदको वर्तमान संरचनाले बदलिदो विश्वको राजनैतिक तथा भू राजनैतिक वास्तविकता प्रतिविम्ब गर्न नसकेको भन्दै तत्काल सुधार गर्न आग्रह गरेको छ। विकासोन्मुख मुलुक र ग्लोबल साउथको प्रतिनिधित्व बढ़ाउन माग गर्दै सुरक्षा परिषदको कार्यविधि सम्बन्धी खुला बहसलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघका लागि भारतको थाई नियोगका कार्यवाहक राजदूत योजना पटेलले सन् 1945 यता विश्वमा ठूलो परिवर्तन आएको र संयुक्त राष्ट्रसंघको सदस्य संख्या 4 गुणाले बढ़िसकेको बताउनु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध विनाशकारी आर्थिक कार्यवाही अघि बढ़ाउने चेतावनी दिएपछि विश्व बजारमा तेलको मूल्य बढ़ेको छ। ट्रम्पको अभिव्यक्तिसँगै अमेरिकी पूर्व समय अनुसार 2.54% बढ़ेर करिब $94 प्रति ब्यारेलमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो जुलाईको अन्त्य यताकै सबैभन्दा उच्च मूल्य हो। यता अमेरिका र इरान बीच भएको समझदारी पत्र लागू रहेको 60 दिनको अवधिमा स्टेट अफ हर्मुज हुँदै खाड़ीबाट बाहिरिएको तेलको प्रभाव झण्डै 3 गुणाले बढ़ेको छ। यो अवधिमा करिब 37 करोड़ 40 लाख ब्यारेल तेल खाड़ीबाट बाहिरिएको हो र लामो समयदेखि गृहयुद्धले थलिएको सुडानमा गत वर्षको अन्त्यदेखि थप 2 लाख भन्दा बढ़ी व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। युद्ध र बाढ़ीका कारण ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको संयुक्त राष्ट्रसंघको इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशनले बताएको हो। सुडानको कोर्डोफान क्षेत्रको सबैभन्दा ठूलो शहर एल ओदेबमा खानेपानी र विद्युत पूर्वाधारलाई लक्षित गरी निरन्तर ड्रोन आक्रमण भइरहेका छन्।
1: साझा खबरमा अब खेल खबर। पोखरामा राइट टू प्रोटीन रन 2026 आयोजना हुने भएको छ। आगामी 3 असोजमा हुने 5औं संस्करणको दौड़मा 4,000 भन्दा बढ़ी धावक सहभागी हुने आयोजकले बताएको छ। जापानको आइची नागोयामा आयोजन हुने एसियाकी सबभन्दा ठूलो खेलकुद मेला बीसौं एसियन गेम्स एसियार शुरू हुन एक महिना बाँकी रहँदा नेपाली खेलाड़ीहरूले पनि तयारीलाई तीव्रता दिएका छन्। ओलम्पिक काउन्सिल अफ एसिया ओसीए र आइची नागोया एसियन गेम्स आयोजक समितिले सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियाको सबभन्दा ठूलो बहुखेलकुद प्रतियोगिता बीसौं एसियन गेम्स शुरू हुन लागेको छ। इंग्लिश प्रीमियर लीग 2026-27 नयाँ सीजन आजदेखि शुरू हुँदैछ। साबिक विजेता आर्सेनलले घरेलु मैदानमा नवप्रवेशी कोभेन्ट्री सिटी विरूद्धको खेलसँगै नयाँ सीजनको इंग्लिश प्रीमियर लीग शुरू हुन लागेको छ। र आज नेपालले पनि प्रतिस्पर्धा गर्न गइराखेको छ। विशेषतः अस्ट्रेलियाको नर्थन टेरिटोरीमा शुक्रबार आजबाट शुरू हुन लागेको टप एण्ड टी20 श्रृंखलाको लागि नेपाली खेलाड़ीहरू पनि तयार रहेका छन्। ट्रफीसँग तस्विर खिचाउँदै नेपाल ए टोलीका कप्तान अनिल कुमार शाहले आफूहरूले जित्ने गरी प्रतिस्पर्धामा उत्रने बताउनुभयो। नेपालले पहिलो खेलमा आज एन्ट्री स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ।
2: ज्येष्ठ नागरिक मैत्री भौतिक संरचना निर्माणमा कसरी ध्यान दिने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा
1: डिश हो खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: साझा खबरमा अब ज्येष्ठ नागरिक लक्षित संरचना निर्माण र पूर्व तयारीको कुरा. घर बारी पाखा पखेरामा बनाइने संरचनालाई ज्येष्ठ नागरिक मैत्री बनाउनुपर्ने धारणा र विश्वव्यापी अभ्यासका बारेमा साथी सुशीला श्रेष्ठले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेसँग कुराकानी गर्नुभएको छ.
3: मैले एकचोटि बनाएको घरले जिन्दगीभरको लागि काम गरोस् भन्ने कन्सेप्ट छ. यो चाहिँ कतिपय आर्किटेक्टसँग रिलेटेड कुराहरू हो. जुन त्यो भर्याङ बनाइन्छ बुढेसकालमा पनि त्यो सिँढीहरू चढ्न सजिलो हुने किसिमको होस्, अनि शौचालय जुन बनाइन्छ शौचालयमा सकभर चाहिँ कम चिप्लिने होस्, त्यहाँ बसिसकेपछि उठ्नलाई सजिलो होस् भनेर त्यो साइडमा त्यो किसिमको स्ट्यान्डहरू राखेको. त्यसपछि पकाउने चुलोहरू पनि तलमाथि गर्दाखेरि गाह्रो हुन्छ. सकेसम्म जुन बसिरहेको एउटा फ्ल्याट छ त्यसैमा नै त्यो सबै कुराहरू होस्, यो पाटोहरूलाई यसमा चाहिँ समेटिएको हुन्छ.
4: घर बनाउँदाखेरि छोराको लागि बनाइन्छ, बुहारीको लागि, छोरीको लागि, सबैको लागि बनाइन्छ, तर आफ्नै लागि बुढोलीमा बसे कोठासम्म हुँदैन भन्ने कुरा पनि गर्नुभएको थियो कि यो चाहिँ नेपालमा चाहिँ कस्तो छ यस्तो?
3: पछिल्लो समयसम्मको लागि हामीले सोच्ने गरेका छैनौ, हामीले वर्तमानलाई सोचेर बनाउने गरेका छौ. पछिल्लो समयमा अलिकत यो होम मोडिफिकेसन यो कुराहरू चाहिँ आइराखेको छ. कसरी आफ्नो घरलाई चाहिँ मोडिफाई गरेर त्यो उमेर अनुसारको त्यसलाई सजिलो बनाउने भन्ने कुराहरू चाहिँ आइराखेको छ. मैले मेरो वृद्ध अवस्थालाई सोचेर अहिलेदेखि मेरो घर त्यस्तो बनाउने भनेर चाहिँ
4: बुढो हुन्छु भने कल्पना नै हुँदैन जस्तो पनि लाग्छ.
3: होइन, तैले काहीँ कल्पना नगर्नु र आफूलाई सकेसम्म म चाहिँ बुढो भएको छैन भन्ने फिलिङ गर्नु फेरि सकारात्मक कुरा हो. त्यो चाहिँ सकारात्मक हो, त्यसले सकारात्मक ऊर्जा दिन्छ. मैले कहिलेकाहीँ एमफिल पीएचडी वालाहरूलाई विद्यार्थी भनौँ कि त्यो सहकर्मी भनौँ ती साथीहरूलाई पढाउने क्रममा के भन्छु भन्दा, तपाईँ आफू म चाहिँ बुढो हुन्न है भन्ने सोच राख्नुहोस् है. सकेसम्म आफूलाई जवान देखाउने प्रयास गर्नुहोस्, त्यसको लागि आफ्नो शरीर पनि त्यही अनुसार मेन्टेन गर्नुहोस्, लवाई पनि त्यही अनुसार मेन्टेन गर्नुहोस् भन्छु कि. त्यो पाटो चाहिँ राख्नु त राम्रो हो, आफूलाई सचेत बनाउँछ नि त. जब तपाईँ मेन्टली बुढेसको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने अचानक हुने समस्याबाट हुने पीड़ा र तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ.
4: नेपालमा कस्तो छ ज्येष्ठ नागरिकहरूको अवस्था यहाँको अनुसन्धान अनुसार?
3: अब यो त 3 करोड़ जति जनसंख्या छ, त्यसको लगभग 10% जति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ भनेको लगभग 30 लाख ज्येष्ठ नागरिक हुनुहुन्छ. र नि जन्मिने बच्चा को संख्या घट्दै जाँदा माथिल्लो उमेरसम्मको भनेको 60 वर्षभन्दा माथिको त्यो बढ्ने अनुपात चाहिँ तीव्र छ.
2: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
5: ग्यास सिलिण्डर सुरक्षा र व्यवस्थापनका लागि अनलाइन ट्यापिङ शुरू गर्न सरकारलाई संसदीय समितिको निर्देशन. विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाट परिचालन गर्न सार्वजनिक लेखा समितिको सुझाव. 4G का 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याइने.
2: एमालेमा सदस्यता नवीकरण 53% मात्रै. संघको कार्यवाहीका बीच राप्रपा बागमती प्रदेश सरकारमा गवर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गवर्नरहरूको असन्तोष.
5: अनावरणको तयारीमा जेएनजी आन्दोलनका 42 सदस्य सहितको शालिक. अण्डाको मूल्य फेरि बढ़्यो. वैदेशिक रोजगारीको भयावह चित्र. अघिल्लो वर्षको तुलनामा दोब्बर नेपाली विदेशी.
2: संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको वर्तमान संरचना सुधार गर्न भारतको आग्रह. अमेरिकी राष्ट्रपतिको धम्कीपछि विश्व बजारमा तेलको भाव बढ़्यो. हर्मुजबाट झण्डै 3 गुणाले तेल आयात.
5: र पोखरामा 5औं संस्करणको दौड़ प्रतियोगिता हुने. 20औं एसियन गेम्सका लागि नेपाली खेलाड़ीको तयारी तीव्र. इंग्लिश प्रिमियर लीग आजबाट.
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले fitkauli.com छापिएको राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ अहिलेका नेता र विभिन्न राजनैतिक दलहरूले विगत 30-35 वर्षको उपलब्धि र इतिहासको अपमान भएको आफूहरूलाई व्यवस्था गरिएको भनेर विभिन्न सभा समारोहमा भाषण गर्दै आएका छन्। एउटा खुल्ला क्षेत्र छ, दुईजना व्यक्ति वार पार समानान्तर भएर अगाडि बढ़दै गर्दा ती दुई बीच केही संवाद चलिराखेको जस्तो देखिन्छ र त्यसै क्रममा एकजना लामो नाग भएका जस्ता देखिने व्यक्ति छन्। उनले केही भन्दैछन् नजिकै रहेका अर्को व्यक्तितर्फ हेरेर. बीचमा चाहिँ यस्तो लेखिएको छ, 35 वर्षको उपलब्धि र इतिहासको अपमान भयो रे, त्यसो भए सम्मान गर्न लायक चाहिँ के छ त?
5: हवस्त, प्राविधिक साथी रवि दितालाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम
0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
7: 24 घण्टा आकस्मिक सेवा,
6: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
7: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
7: 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
7: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
6: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
7: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
6: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
7: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
8: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
6: अन्य थप जानकारीको लागि
8: सम्पर्क नम्बर 0949412020।
6: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्र्याक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्र्याक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763580333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

0: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना। परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले वैशिष पूजा गर्ने तथा सौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
1: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
0: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: त्यो दिन कालिन्चुक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौं।
0: कालिन्चुक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास कला जनपक्षीय आवाज हम रेडियो 103.4 मेगाहर्ट्ज़।

0: बिहान 7 बजेको हाम्रो समाचारमा मनिताको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 101.3/4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो यसमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। बागमती प्रदेशमा मन्त्री परिषद विस्तार, 6 मन्त्री थपिए। अख्तियारबाट मात्रै भ्रष्टाचारको अनुसन्धान सम्भव नभएको प्रधानमन्त्री शाहको सर्वोच्चलाई जवाफ। राष्ट्र बैंक गभर्नर र संचालक समितिका सदस्यको कार्यकाल अब 3 वर्ष हुने। दोलखाका सांसद फरद केसी दोहरिए बागमती प्रदेशमा बने मन्त्री। र अमेरिकाको कुल सरकारी ऋण पहिलो पटक 400 खर्ब डलर नाघ्यो।
1: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्राविधिक गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली बिगुचार सिंगेटी लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
0: अब समाचार विस्तारमा। नेकपा एमालेका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज नेकपाको संविधानको धारा 168 को उपधारा 2 बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। बुधबार एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सांसदको समर्थन सहित थापाले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए। प्रदेश प्रमुखको कार्यकालमा कार्यालयमा नेकपा एमाले नेकपा र राप्रपा गरी 3 दलको समर्थन रहेको निवेदन परेपछि थापालाई मुख्यमन्त्री नियुक्त गरेको हो। यसै गरी सामाजिक सेवाबाट राजनीतिक यात्रा शुरू गरेका थापाले थोरै समयमै फड्को मारेका छन्। राप्रपाबाट राजनीतिक शुरू गरेका उनी 2014 ओडा अध्यक्ष थिए। 2074 भक्तपुर कार्य बिना सूर्य विनायक नगरपालिका ओडा अध्यक्ष भएर काम गरेका उनले छोटो समयमा नै राजनीतिमा फड़किलो फन्को मार्न सफल भएका छन्। मुख्यमन्त्री बनेसँगै बागमती सरकारमा उनको यात्रा 2081 निरन्तर रहेको छ। एमाले सचिव महेश बस्नेतको विश्वास पात्र रहेका थापा पेशले क्रसर व्यवसायी हुन्। थापाले 2081 साउन र 2082 साउनमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका थिए। 2079 को निर्वाचनमा प्रदेशसभा सदस्य पदमा फक्तापुर 2 कबाट निर्वाचित भएको उनले दोस्रो पटक मन्त्री बन्ने अवसर पाएका थिए। सिन्धुपाल्चोकको मेलाम्ची क्षेत्रमा लामो समयदेखि क्रसर व्यवसाय सञ्चालन गरिरहेको थापा 2074 को स्थानीय तह निर्वाचनदेखि भने पूर्णकालीन रूपमा एमालेको राजनीतिमा सक्रिय छन्।

0: नवनियुक्त मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। थापालाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। बागमतीमा नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्री परिषद विस्तार गरेका छन्। थापाले आज आफ्नै दल एमाले सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा गरी छ जनालाई मन्त्री नियुक्त गरेका हुन्। नेकपा एमालेबाट फरत केसिफ भरकेसी भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका हुन्। नेपाली कांग्रेस नेतृत्वको संयुक्त सरकारमा वन तथा वातावरण मन्त्री थिए। थापालाई मुख्यमन्त्री बनाउन संसदीय दलभित्र प्रभावकारी भूमिका खेलेका दोलखाबाट निर्वाचित प्रदेशसभा सांसद केसी फेरि मन्त्री बनेका हुन्। एमालेकै ज्ञान बहादुर तामाङलाई बिना विभागीय मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री थापाले नेकपासँग मन्त्रालय भागबण्डा मिलाउन बाँकी रहेकाले उनको जिम्मेवारी पछि तोकिने बताएका छन्। यसै गरी नेकपाबाट सरकार सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन्। भागबण्डामा दुईवटा मन्त्रालय लिएको नेकपाबाट अर्को एक मन्त्री पछि नियुक्त गरिने भएको छ। यस्तै राप्रपाबाट राजु विष्ट, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री गिर बहादुर तामाङ, स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापति, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन्। बागमतीमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित आठवटा मन्त्रालय छन्। अब कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ। दोलखाबाट बागमती प्रदेशमा निर्वाचित सांसद भरत बहादुर केसी नयाँ सरकारमा हाजट्र्याक गरेका छन्। मुख्यमन्त्री किरण थापा मगरको नेतृत्वको नयाँ मन्त्रीमण्डल विस्तार गरिँदा केसीले आकर्षण मन्त्रालयको जिम्मेवारी पाएका छन्। नयाँ सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका हुन्। दोलखा प्रदेश सभा दुईबाट प्रत्यक्ष निर्वाचन केसी अघिल्लो सरकारमा वन तथा वातावरण मन्त्री थिए। बागमती प्रदेशमा रहेका एमालेका 25 सांसद मध्ये धेरैजना मन्त्रीको आकांक्षित हुँदाहुँदै पनि केसी मन्त्रीमा दोहोरिएका छन्। उनले सरकारमा दोहोरिने अवसर मात्र पाएनन्, आकर्षक मन्त्रालयको बाङडोर समेत सम्हाल्ने भएका छन्। किरण थापा मगर प्रदेशको मन्त्री दोहोरिएर मुख्यमन्त्री बन्न सफल भए भने केसीले दोहोरिएर मन्त्री बन्ने अवसर पाए। स्थानीय सरकार र वन मन्त्रालयको अनुभव 2074 सालको स्थानीय निर्वाचनमा दोलखाको भीमेश्वर नगरपालिकाको नगर प्रमुख भएर स्थानीय सरकार चलाएका मन्त्री केसीलाई सरकार सञ्चालन र स्थानीय विकासका एजेण्डाहरूको समेत अनुभव छ। वन तथा वातावरण मन्त्री भएर चालू वर्षको बजेट बनाएका मन्त्री केसी अब प्रदेश सरकारको सबैभन्दा बढ़ी योजना कार्यक्रम र बजेट भएको मन्त्रालय चलाउनेछन्। प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री पछि भौतिक पूर्वाधार मन्त्रालयलाई महत्वपूर्ण मानिन्छ। हामीसँग अझै समाचार बाँकी नै छ, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: होइन पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
3: पाण्डहरू गइहालौ न, दर्शित सकिगो नि।
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु विवाहका लागि भोज भत्काहरू टेन्ट कुर्सी भाँडा कुँडा म्युजिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त मान्छे?
2: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
6: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, सायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
7: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कका लागि कुमार श्रेष्ठ 9852428883, 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
8: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
0: तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो यसमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। प्रधानमन्त्री बालेन शाहले भ्रष्टाचार र सम्पत्ति लुकाउने प्रवृत्ति अन्त्य गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मात्रै सम्भावना नरहेको जवाब सर्वोच्च अदालतलाई दिएका छन्। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै परेको रेटमा प्रधानमन्त्री शाहले लिखित जवाब बुझाउँदै छानबिन गरी मुद्दा दायर गर्ने नेपालको संविधानले व्यवस्था गरेको सक्षम संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग भए पनि सो आयोगले देशभरका लामो समयसम्म सत्तामा रहेका सबै जसो राजनीतिक पद्धतिकारी र उच्च पद स्थान कर्मचारीहरूको सम्पत्ति संकलन छानबिन तथा अनुसन्धान गर्न सम्भावना नदेखेको प्रधानमन्त्रीको जवाफमा भनिएको छ। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले अहिले काम गर्न प्रतिबन्ध छ। असर 26 गते कसैको पनि विवरण माग गर्ने, छानबिन गर्ने र कार्यवाही सिफारिश गर्ने कार्य नगर्न सर्वोच्च अदालतले अन्तिम आदेश दिएको थियो। त्यसमा डेढ महिनादेखि आयोगको काम रोकिएको छ। राष्ट्रपतिका सभापति रवि लामिछाने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की र प्रधानमन्त्री कार्यालयमै थुनियो भन्ने कुरा आउन गम्भीर विषय भएको बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उनले अख्तियारका अधिकारीहरू कुन मानसिकतामा काम गरिरहेका छन् भन्ने प्रसंगमा यो कुरा उठाएका हुन्। बहालवाला प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की आउनु र त्यसमा पैसाको लेनदेन समेत प्रमाणित हुनु अत्यन्त गम्भीर विषय रहेको सभापति लामिछानेको भनाइ छ। उनले अख्तियार सरकारको छाया नभएको र सरकारलाई माया गरेर काम गर्न आग्रह गरेका छन्। सभापति लामिछाने कानूनले दिएको अधिकार प्रयोग गरेर सुशासन कायम गर्न कानूनमा कुनै राजनीतिक हस्तक्षेप नहुने उनले प्रतिबद्धता जनाएका छन्। राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्यवाही गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदिनले उनलाई प्रदेश सभा सदस्यबाट पनि कार्यवाही गरिएको बताएका छन्। पार्टीले निष्कासन गरेको व्यक्ति अब राप्रपाले सांसद रहन्छन् कि रहँदैनन् भन्ने प्रश्न उठेको छ। तर नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुसार दलले कार्यवाही गरेकै फरमा पद जाने स्पष्ट व्यवस्था नरहेको कानूनविद्हरूको भनाइ छ। प्रदेशसभा सदस्यबाट पदमुक्त हुने कानून व्यवस्थाबारे बागमती प्रदेशका कानून उपसचिव प्रकाश चापागाईले पनि संविधान र प्रदेशसभा नियमावलीमा राजनीतिक दलले आफ्नो सदस्यलाई पार्टीबाट निष्कासन गरेको आधारमा प्रदेशसभा सदस्य पदबाट हटाउने व्यवस्था नरहेको बताए। उनका अनुसार संविधानको धारा 108 ले प्रदेशसभा सदस्यको पद रिक्त हुने स्पष्ट व्यवस्था छ। संविधानको धारा 180 अनुसार प्रदेशसभा सदस्यले सभामुख समक्ष लिखित राजीनामा दिएमा प्रदेशसभा सदस्यका लागि आयोग ठहरिएमा निजीको मृत्यु भएमा दल त्याग गरेको वा लगातार 10 वटा बैठकमा बिना सूचना अनुपस्थिति भएमा पद रिक्त हुने व्यवस्था छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले र नेकपाले राप्रापाको साथ लिएका छन्। नयाँ सरकार गठनका लागि दुई मत नपुगेपछि विचार दृष्टिकोण र एजेण्डा नै नमिल्ने राप्रापासँग दुई दलले सहकार्य गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट।
9: भनिन्छ राजनीतिमा असम्भव भने केही छैन र स्थायी शत्रु पनि कोही हुँदैन। हो यही भने बागमती प्रदेशमा जस्ताको तस्तै लागू भएको छ। बागमतीमा नयाँ सरकार गठनका लागि दुई मत नपुग्दा एमाले र नेकपाले हार गुहार गर्नु परेको छ। दुई सांसद रहेको हाम्रो नेपाल पार्टीदेखि तीन जना सांसद रहेको नेमकिपा सम्मले समर्थन नदिएपछि विचार दृष्टिकोण र एजेण्डा नै नमिल्ने राप्रपा गुहार्नु पर्यो। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेशमा सत्ता साझेदारीका लागि हस्ताक्षर गर्ने बेला अध्यक्ष केपी शर्मा ओली र संयोजक पुष्प कमल दाहाल प्रचण्डले बागमती प्रदेशमा यस्तो नियति भोग्नु पर्ला भन्ने सायद कल्पना पनि गरेका थिएनन् होला। नेकपाका 26 र एमालेका 25 सांसद मिलाएर हाम्रो नेपाल पार्टी हानेपा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपावा नेपाल मजदूर किसान पार्टी नेमक किपा मध्ये कुनै एक दलको समर्थन लिने बित्तिकै सहजै सरकार गठन हुने नेताहरूको अनुमान थियो। दुई दलको सत्ता साझेदारीमा दुईदेखि तीनजना सांसदको समर्थन हुने बित्तिकै सरकार गठनका लागि बहुमत पुग्थ्यो। तर बागमती प्रदेशमा नयाँ सरकार गठन त्यति सहज भएन। निकै जटिलता र उल्झनका बीच बल्ल तल्ल मुख्यमन्त्री र केही मन्त्रीहरू नियुक्त भएका छन्। नयाँ सरकार बनेको छ तर जटिलता भने अझै कायम छ। 12 जना सांसद रहेको राप्रपा संसदीय दलका नेता उद्धव थापाको समर्थनमा बनेका मुख्यमन्त्री र सरकारले विश्वासको मत कसरी पुर्याउने हो टुङ्गो छैन। किनकि बागमतीमा सरकार गठन भएकै दिन राप्रपाले प्रदेश संसदीय दलका नेता थापालाई सांसदबाट पदमुक्त गर्न सिफारिस गरेको छ भने पार्टीको साधारण सदस्यबाट समेत हटाएको छ। एमाले र नेकपाको गठबन्धन दुईदेखि तीन मतको अभाव भने आफ्नै कारण भएको हो। प्रतिनिधि सभा निर्वाचन अघिसम्म बागमती प्रदेशमा नेकपाका 28 र एमालेका 27 सांसद थिए। दुवै मिल्दा 55 जना सांसद हुन्थे। सरकार गठनका लागि 53 सांसद भए पुग्ने थियो। तर प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार बन्नका लागि एमाले र नेकपाका दुई दुई गरी 4 जना सांसदको संख्या घट्दा अहिले सरकार बनाउन आकर्षक मन्त्रालयहरू सुम्पिएर राप्रपा गुहार्नु परेको हो। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
0: नेपाल राष्ट्र बैंकका गवर्नर र संचालक समितिका सदस्यको कार्यकाल अब 3 वर्ष हुने भएको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा राष्ट्र बैंकका गवर्नर र संचालक समितिका सदस्यहरूको कार्यकाल 3 वर्ष कायम गरिने सहमति भएको हो। सिंहदरबारमा हिजो बसेको प्रतिनिधि सभा अन्तर्गतको आर्थिक समिति बैठकमा गवर्नर र संचालकको कार्यकाल खटाउने सहमति जुटेको हो। हाल गवर्नर र संचालकको कार्यकाल 5 वर्षको रहेकोमा नयाँ बन्ने ऐनमा 3 वर्षमा समिति गर्ने सहमति जुटेको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको कुल सरकारी ऋण पहिलो पटक 400 खर्ब डलर नागेको छ। अमेरिकी ट्रेजरी विभागका अनुसार संघीय सरकारको कुल सार्वजनिक ऋण 447 अर्ब डलर पुगेको हो। ट्रेजरीको दैनिक नगद तथा ऋण विवरण अनुसार 3022 खर्ब 66 अर्ब डलर सरकारी ऋण पत्रमा सर्वसाधारण तथा लगानीकर्ताको स्वामित्वमा रहेको ऋण हो भने 77 खर्ब 82 अर्ब डलर सरकारी निकाय बेचको ऋण हो। अमेरिकी सरकारको ऋण पछिल्लो एक दशक भन्दा कम अवधिमा दोब्बर भन्दा बढ़ी भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयल्टीजले लेखिएको छ। अमेरिकाको सरकारी ऋण बेस वर्ष भन्दा कम अवधिमा 4 गुणा भएको छ। सन् 1981 पहिलो पटक अमेरिकाको ऋण 10 खर्ब डलर पुगेको थियो। सन् 2017 जनवरीमा डोनाल्ड ट्रम्प पहिलो पटक राष्ट्रपति पदमा शपथ लिँदा अमेरिकाको ऋण 1909 खर्ब डलर थियो। ट्रम्पले जनवरी 2025 दोस्रो पटक राष्ट्रपतिको कार्यभार सम्हाले यता मात्रै अमेरिका ऋणमा थप 38 खर्ब डलर बढ़ेको छ। दुबई कार्यकाल जोरदार। ट्रम्प राष्ट्रपति रहँदा अमेरिकाको ऋण 116 खर्ब डलरले बढ़ेको रोयल्टर्सले जनाएको छ। अमेरिकाको कुल सरकारी ऋण पहिलो पटक 400 खर्ब डलरले नागेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म मनिता नेपाली विदा चाहन्छु। नमस्ते।
10: यो हो हाम्रो रेडियो 103.4 MHz।
11: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
12: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
13: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
14: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
13: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
14: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
11: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
15: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
16: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलोका बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
17: संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
15: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 41 20।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: नेपालको संविधानले व्यवस्था गरेको सक्षम सेवा
1: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
2: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
1: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
2: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
1: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
2: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
3: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
4: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: आफूले सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको
0: सुविधा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको

0: 89.8
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: आफे होइन ए पाँडे सोल्टी, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कच्छै बरी लैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सके गर्ने।
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सित्तैमा।
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: कृपया जय नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449061414।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।
2: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 0949-421-020।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाई स्वास्थ्य हुन तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97-67-39-52।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
0: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा सौरीको दूधबाट तयार गरिएको खीर प्रसादका

0: स्वावस्थामा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्रो 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: त्यो दिन कालिन्चोक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
0: कालिन्चोक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।

नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: होइन है पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा दुई रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: ग्रुप राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलो ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 58033।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: छोराको उयो पनि नजिकै आइसक्यो, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडाकुँडा युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त?
6: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
7: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
8: हामी आवश्यक परे भोजपति तथा शुभ
6: कार्यक्रमजी। तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।

0: ಶೋರ್ಟಿ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕರ ಹಿಡಿಯೋ ನಿಕೈ ಅವತಾರ ಮಾತ
1: ಬರಿ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕ್ನೋನಿ ಭೇಟಿ ಆಫ್ನೇ ಟಿವಿ ಬಿಗ್ರಿಯೋ ಅನಿ ಬನೌನ ಜಾನ ಲಾಗೆ ಕೊನಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಓಲಾಟ ಹೋಯ್ನ
0: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा
3: यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
4: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
5: प्रोप्राइटर नरेन्द्र चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सामुदायिक हुने सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 49.41 र 49.44
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
2: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा सौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ
4: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ
2: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ
4: त्यो दिन कालिन्चोक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ
2: कालिन्चोक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सुनाएगी।
1: के तपाईं चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीको

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौँ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार, सिंगेटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै पखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आँतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक

0: बाट बिउको खोजेको हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। यूरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: funny noise kick and hunk off. What the hell, what the hell? We like a lady, what entertained to push him on a good music like that. I was him funny, hunk on a sound on a car, what I can only hold on one hindi.
1: Yeah, double the tip in it has in a cargazi. Double the one you could shampoo a salmon at the British rental and catching service. Tell you my pile in
0: him. Yeah, well, what
2: हजुरहरुकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98412482383 र कृष्ण श्रेष्ठ 98640021
4: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खोलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना।
6: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले वैशिष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
5: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
6: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: त्यो दिन कालिन्चोक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
6: कालिम्पोङ भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।

0: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: ग्रुप फाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: धुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
6: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
5: हाम्रा सेवाहरू:
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
5: 24 घण्टा आकस्मिक सेवा,
6: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
5: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
5: 24 घण्टा फार्मेसी सेवा।
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
5: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
6: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
5: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
6: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
5: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
6: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0494-12-020।
5: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।
9: Entertaining the nation.

तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनी दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै पक्ष तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बामा त्याग्न सक्नुहुन्छ। आफैलाई त्याग्न पनि सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खन कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगुचार सिंगुटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: यिनको अवधिमा 3 सचिव 70 उपसचिव सहित 376 जना निजामती कर्मचारीले पदबाट राजीनामा दिएका छन्। गत वैशाखदेखि साउन मतसन्तसम्मको अवधिमा 3 सचिव 70 उपसचिव सहित 376 कार्यान्वयनको माथिल्लो 376 जना निजामती कर्मचारीले राजीनामा दिएका हुन्। राजीनामा तिनीहरूमा नीति निर्माण र कार्यान्वयनको माथिल्लो तहमा रहेका उच्च पदस्थ अधिकारीहरूको संख्या उल्लेख छ। राजीनामा दिनेहरूमा विशिष्ट श्रेणीका 3 जना सचिव, प्रथम श्रेणीका 70 जना उपसचिव र द्वितीय श्रेणीका 65 जना उपसचिव रहेको किताब खानाका निर्देशक एवं सूचना अधिकारी सुदन खाली श्रेष्ठले जानकारी दिएका छन्।
1: नेपाली र निजामती प्रशासनमा एकैपटक यति ठूलो संख्यामा विशेष गरी सहसचिव र उपसचिव तहका कर्मचारीले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राजीनामा दिने अन्य कर्मचारीहरूमा अधिकृत र सोभन्दा मुनिका सहायक स्तरका कर्मचारीहरू रहेका छन्। सरकारले ल्याउने तयारी गरेको निजामती सेवा ऐनमा 55 वर्षमा अनिवार्य अवकाश र 30 वर्ष सेवा अवधि तोकिएको भन्दै त्यस त्यसका 6 बच्नका लागि पनि उपल्लो तहका कर्मचारीले राजीनामा दिएको हुन सक्ने सरकारी अधिकारीहरू बताउँछन्। यति छोटो अवधिमा यति धेरै उच्च अधिकारीहरूले सेवा छाडेको यो पहिलो पटक भएको हो। नेपाली कांग्रेस भित्र 15 महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किएका बेला निवर्तमान सभापति शेरबहादुर देउबारा नेता डाक्टर शेखर कोइराला बीच भेटवार्ता भएको छ। आज बिहान 10 बजे देउबा निवास चुनदेवी पुगेर नेता डाक्टर कोइरालाले सभापति देउबासँग करिब आधा घण्टा संवाद गरेका हुन्। भेटमा पार्टीको पछिल्लो आन्तरिक राजनीति र आसन्न महाधिवेशनको विषयमा केन्द्रित रहेर कुराकानी भएको डाक्टर कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिएका छन्। कांग्रेसको संस्थापन पक्षले भदौ 24 गतेबाट ओडा अधिवेशन शुरू गरी आगामी असोज 16 गतेदेखि 19 गतेसम्म 15 महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर देउबा नेतृत्वको इतर समूहले यो कार्यतालिकाको विरोध गर्दै रोक्न अन्तरिम आदेश माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको छ। यही सन्दर्भमा देउबा र डाक्टर कोइराला बीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। इतर समूहले गत साउन 29 देखि 31 गतेसम्म काठमाण्डुमा आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा सहभागी भए पनि डाक्टर कोइराला बन्द सत्र र समापन समारोहमा भने उपस्थित भएका थिएनन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपा दर्ता गर्ने तयारी गरेको छ। यही सन्दर्भमा देउबा र डाक्टर कोइराला बीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। इतर समूहले गत साउन 29 देखि 31 गतेसम्म

0: नेता बालेन्द्र शाह बालेनु पोखरातर्फ प्रस्थान गरेका छन्। रासपाको दोस्रो केन्द्र समितिको बैठक बस्दै गर्दा उनी भने पोखरा लागेका हुन्। प्रधानमन्त्री शाहले आफ्नो पूर्ण घोषित कार्यक्रम अनुसार बिहान सड़क मार्ग हुँदै पोखरातर्फ यात्रा तय गरेका छन्। यो सँगै आज बस्ने रासपाको बैठकमा उनी उपस्थित हुने छैनन्। बैठकले विभिन्न पदाधिकारी, केन्द्र सदस्य र विभाग प्रमुखहरू मनोनयन गर्ने एजेण्डा तय गरेको छ। पार्टीभित्र यस्तो महत्वपूर्ण निर्णय हुने र छलफल हुने दिन नै शीर्ष नेताको अनुपस्थितिलाई चासोका साथ हेरिएको छ। यसअघि पनि गत साउन 13 गते उनलाई पार्टीले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको दिन उनी बैठकमा सहभागी भएका थिएनन्। रासपामा आबद्ध भएर निर्वाचन लड़ेका शाहको आजको यो अनुपस्थिति फेरि एक पटक चर्चाको विषय बनेको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूची सहित त्यसको व्यवस्थापन सम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहमा पठाएको हो। मन्त्रालयले स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट औषधि निशुल्क वितरण गर्ने तथा वर्षभरि औषधिको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले संलग्न सूची अनुसार सम्बन्धित तहको जिम्मेवारी अनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेको छ। नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान डीडीसीबाट उत्पादित घिउ दुबईमा निर्यात शुरू भएको छ। त्यहाँ बसोबास गर्ने नेपालीलाई सुरक्षित गरेर आजदेखि दुबईमा निर्यात थालिएको हो। पहिलो पटक आज 600 किलो घिउ जहाजबाट दुबई पठाइँदैछ। दुबईमा घिउ निर्यात गर्न डीडीसीले रत र सूर्य इन्टरनेशनल संघ सम्झौता गरेको छ। दुबईमा रहेको विक्रेताले परीक्षणको रूपमा बिक्री गर्ने र माको अवस्था हेरेर थप निर्यात गरिने प्रबन्ध निर्देशक प्रकाश चन्द्र घिमिरेले बताएका छन्। दुबई बाहेक मध्यपूर्वका अन्य देशमा पनि डीडीसी घिउ सहित अन्य उत्पादन छिट्टै निर्यात तथा बिक्री हुने उनको भनाइ छ। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला 3,300 रूपियाँले वृद्धि भएको छ। नेपाल सुन जाती व्यवसाय महासंघका अनुसार आज सुन प्रतितोला 3,400,000 किनबेच भइरहेको छ। बिहिबार सुन प्रतितोला 3,13,400 किनबेच भएको थियो। त्यस्तै आज चाँदी प्रतितोला 4,985 रूपियाँमा कारोबार भइरहेको छ। बिहिबार सही परिणामको चाँदी 4,855 रूपियाँमा कारोबार भएको थियो। मकनपुरमा खोलाले बगाएर बेपत्ता भएकी स्कूले छात्राको शव राप्ती नदी किनारमा भेटिएको छ। मकनपुरको बस्तीपुर स्थित वासुदेव खोलाले गत मंगलबार बगाएकी 11 वर्षीय सुमित्रा भोलनको शव आज बिहान राप्ती नदी किनारमा फेला परेको हो। सुमित्राको शव घटनास्थलबाट करिब 7 किलोमिटर तल मकनपुरकै मनहरी गाउँपालिका 3 लामी टार स्थित राप्ती नदीमा भेटिएको प्रहरले जनाएको छ। उनी सहित 4 बालिकालाई गत मंगलबार वासुदेव खोलाको भेलले बगाएको थियो। यसअघि 2 बालिकाको शव फेला परेको थियो। 13 वर्षीय सीमा भोलन भने बाँच्न सफल भएकी थिइन्। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 94.1 RKS 802 र 94.1

0: थोड़ा को उइए पनि नजिकै आइसको बच्चा ल्याउनु बच्चा ल्याउनु विवाहका लागि भोज भत्केर टेन्ट कोसी भाँडा कुँडा म्युजिक लगाएका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट त्यहाँ ल्याउने होला त अमलसिंह
1: तपाईँले त्यति पनि थाहा छैन खड्काजी तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ
2: हजुरहरूको सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन्ड चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98412482383 र कृष्ण श्रेष्ठ 98640021
4: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। पूर्व सभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टा छुट्टै रिट सर्वोच्च पुगिसकेको नेता मेन विश्वकर्माले बताए। दुवै नेताहरूको तर्फबाट कानून व्यवसायले सर्वोच्च पुगेर रिट दर्ता गरेका हुन्। उनीहरूले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढ़ाएको कार्यतालिका रोक्न माग गरेका छन्। आधिकारिकता विवादमा पुनः सुनवाई गर्न सर्वोच्चले निश्चास समय दिइसकेको अवस्थामा त्यसको टुंगो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अघि नबढ़ाउन नमिल्ने देउवा पक्षको तर्क छ। असोज 16 र 19 सोह्रदेखि 19 महाधिवेशन गर्ने गरी कंग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। तर इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। नेपाली कंग्रेसभित्र 15 महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किएका बेला निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला बीच भेटवार्ता भएको छ। आज बिहान 10 बजे देउवा निवास चुनदेवी पुगेर नेता डाक्टर कोइरालाले सभापति देउवासँग करिब आधा घण्टा संवाद गरेका हुन्। भेटमा पार्टीको पछिल्लो आन्तरिक राजनीति र आसन्न महाधिवेशनको विषयमा केन्द्रित रहेर कुराकानी भएको डाक्टर कोइरालाका शोकेश सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिए। कंग्रेसको संस्थापन पक्षले भदौ 24 गतेबाट वडा अधिवेशन शुरू गरी आगामी असोज 16 देखि 19 गतेसम्म 15 महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर देउवा नेतृत्वको इतर समूहले सो कार्यतालिकाको विरोध गर्दै रोक्न अन्तरिम आदेश माग गर्दै आजै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। यही सन्दर्भमा देउवा र डाक्टर कोइराला बीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। इतर समूहले गत साउन 29 देखि 31 गतेसम्म काठमाण्डमा आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा सहभागी भए पनि डाक्टर कोइराला बन्द सत्र समापन समारोहमा भने उपस्थित भएका थिएनन्। चार महिनाको अवधिमा 3 सचिव 70 उपसचिव सहित 376 जना निजामती कर्मचारीले पदबाट राजीनामा दिएका छन्। गत वैशाखदेखि साउन मसान्तसम्मको अवधिमा 3 सचिव 70 उपसचिव सहित 376 जना निजामती कर्मचारीले राजीनामा दिएका हुन्। राजीनामा दिनेहरूमा नीति निर्माण र कार्यान्वयनको माथिल्लो तहमा रहेका उच्च पदस्थ अधिकारीहरूको संख्या उल्लेख्य छ। राजीनामा दिनेहरूमा विशिष्ट श्रेणीका 3 जना सचिव, प्रथम श्रेणीका 70 जना उपसचिव र द्वितीय श्रेणीका 65 जना उपसचिव रहेको किताबखानाका निर्देशक एवं सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठले जानकारी दिए। नेपाली निजामती प्रशासनमा एकैपटक यति ठूलो संख्यामा विशेष गरी सहसचिव र उपसचिव तहका कर्मचारीले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राजीनामा दिने अन्य कर्मचारीहरूमा अधिकृत र सोभन्दा मुनिका सहायक स्तरका कर्मचारीहरू रहेका छन्। सरकारले ल्याउने तयारी गरेको निजामती सेवा ऐनमा 55 वर्षमा अनिवार्य अवकाश र 30 वर्ष सेवा अवधि तोकिएको भन्दै त्यसबाट बस्नका लागि पनि उपल्लो तहका कर्मचारीले राजीनामा दिएको हुन सक्ने सरकारी अधिकारीहरूको भनाई छ। यति छोटो अवधिमा यति धेरै उच्च अधिकारीहरूले सेवा छाडेको यो पहिलो पटक हो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक बस्ने दिन नै प्रधानमन्त्री तथा रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन पोखरातर्फ प्रस्थान गरेका छन्। रासोपाको दोस्रो केन्द्रीय समितिको बैठक बस्दै गर्दा उनी भने पोखरा लागेका हुन्। प्रधानमन्त्री शाहले आफ्नो पूर्व घोषित कार्यक्रम अनुसार बिहान सड़क मार्ग हुँदै पोखरातर्फ यात्रा तय गरेका हुन्। यो सँगै आज बस्ने रासोपाको बैठकमा उनी उपस्थित हुने छैनन्। बैठकले विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य र विभाग प्रमुखहरू मनोनयन गर्ने एजेण्डा तय गरेको छ। बैठक बस्ने दिन नै प्रधानमन्त्री तथा रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन पोखरातर्फ प्रस्थान गरेका छन्। रासोपाको दोस्रो केन्द्रीय समितिको बैठक बस्दै गर्दा उनी भने पोखरा

नेताको जिम्मेवारी दिने निर्णय गरेको दिन उनी बैठकमा सहभागी भएका थिएनन्। राजसपामा आबद्ध भएर निर्वाचन लड़ेका शाहको आजको यो अनुपस्थिति फेरि एकपटक चर्चाको विषय बनेको छ। काठमाडौँको एक होटलमा भएको झडपमा घाइते एक युवकको मृत्यु भएको छ। शंखमूल स्थित भ्याली बोइज होस्टलमा भएको झगडामा घाइते दाङघोराई उपमहानगरपालिका सत्रका 22 वर्षे बसन्त कालाथोकीको मृत्यु भएको हो। सोही होस्टलमा बस्दै आएका मृतक कालाथोकीमाथि सोही होस्टलमा बस्ने 12 कलैया उपमहानगरपालिका 3 18 वर्षे शेखर यादव र प्रमित पटेलले धारिलो हतियार प्रहार गरी कुटपीट गरेका थिए। टाउको र घाँटीमा गम्भीर चोट लागेका कालाथोकीलाई उपचारका लागि मीन भवन स्थित निजामती कर्मचारी अस्पताल लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृतक घोषणा गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न शेखर यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधि जन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधि जन्य सामग्रीको सूची सहित त्यसको व्यवस्थापन सम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहमा पठाएको हो। मन्त्रालयले स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट औषधि निशुल्क वितरण गर्ने तथा वर्षभरि औषधिको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले संलग्न सूची अनुसार सम्बन्धित तहको जिम्मेवारी अनुसार औषधि तथा औषधि जन्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेको छ। नेकपा एमालेका नेता तथा नेतृत्वबीच विवाद कायम रहेका बेला पार्टी सदस्यता नवीकरण गर्ने सदस्यको संख्या आधाले घटेको छ। एमाले देशव्यापी रूपमा पार्टी सदस्यता नवीकरणको अभियान चलाए पनि साउनसम्म 3,59,000 जना अर्थात करिब 53% मात्र सदस्यता नवीकरण गराएका छन्। गत वर्षसम्म एमालेमा 6,86,748 सदस्य रहेकोमा 43% घटेको छ। सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा एमाले सदस्यता नवीकरण भएको छ। सुदूरमा 63,110 सदस्य भएकोमा करिब 17,000 मात्रै नवीकरण गरेका छन्। त्यसै कोशी प्रदेशमा 1,14,766 मध्ये 62,000, मधेस प्रदेशमा 1,56,195 मध्ये 60,000 र बागमतीमा 1,14,566 सदस्य भएकोमा करिब 66,000 नवीकरण गरेका छन्। गण्डकीमा 30,500, लुम्बिनीमा करिब 42,000 र कर्णालीमा 28,000 हाराहारीमा एमाले कार्यकर्ताले सदस्यता नवीकरण गरेका छन्। जेएनजी आन्दोलनपछि बढ़ेको एमाले नेतृत्वप्रतिको असन्तुष्टि, बढ़दो गुटबन्दी, पार्टीको कार्यदिशामा देखिएको अनियुलता र नेता कार्यकर्तामा देखिएको निराशाका कारण पार्टी सदस्यता नवीकरण गर्नेको संख्या घटेको अनुमान छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई खाजा खाना सोल्टी होटलले खुवाउने भएको छ। सिंहदरबार स्थित संसद सचिवालयमा रहेको क्यान्टिन चमेना गृह सञ्चालनमा सोल्टी होटलको इन्ट्री भएपछि अब सांसदहरूले सोल्टीका परिकार खान पाउने भएका हुन्। यसअघि सांसदहरूलाई ल्याण्डमार्क होटलले खाजा र खाना खुवाउने गरेको थियो। क्यान्टिन सञ्चालनका लागि संसद सचिवालयसँग भएको सम्झौता असार मसान्तमा सकिएपछि सोल्टी होटलले क्यान्टिन सञ्चालन गर्न थालेको छ। संसद सचिवालयका प्रवक्ता एकराज गिरीका अनुसार ल्याण्डमार्क होटलले क्यान्टिन चलाउन नमानेका कारण टेण्डर प्रक्रियामा जाँदा ढिलाइ हुने भएपछि तत्कालका लागि सोल्टी होटललाई व्यवस्थापन र सञ्चालनको जिम्मा दिइएको हो। प्रतिनिधि सभाका 275 र राष्ट्रिय सभाका 59 सांसदहरू तथा संसद सचिवालयमा रहेका 400 बढ़ी कर्मचारीहरूले सो क्यान्टिनमा खाजा खाने गरेका छन्। सो क्यान्टिनमा खाजा र खाना खाँदा रकम भने सांसद र कर्मचारी आफैले तिर्नुपर्नेछ। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला 3,300 रूपियाँले वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रतितोला 3,400 किनबेच भइरहेको छ। बिहिबार सुन प्रतितोला 3,13,400 किनबेच भएको थियो।
त्यस्तै आज चाँदी प्रति तोला 4,950 रूपियाँमा कारोबार भइरहेको

0: छ। बिहिबार सोही परिणामको चाँदी 4,855 रूपियाँमा किनबेच भएको थियो। मकवानपुरमा खोलाले बगाएर बेपत्ता भएकी स्कूले छात्राको शव राप्तीकिन नदी किनारमा भेटिएको छ। मकवानपुरको बस्तीपुर स्थित वासुदेव खोलाले गत मंगलबार बगाएकी 11 वर्षीय सुमित्रा फोलनको शव आज बिहान राप्ती नदी किनारमा फेला परेको हो। सुमित्राको शव घटनास्थलबाट करिब 7 किलोमिटर तल मकवानपुरकै मनहरी गाउँपालिका 3 लामीटार स्थित राप्ती नदीमा भेटिएको प्रहरीले जनाएको छ। उनी सहित 4 बालिकालाई गत मंगलबार वासुदेव खोलाले कोभेलले बगाएको थियो। यसअघि 2 बालिकाको शव फेला परेको थियो। 13 वर्षीय सीमा भोलन भने बाँच्न सफल भएकी थिइन्। हवस् त, दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
3: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मरमत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
2: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
3: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
2: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
3: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
0: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
4: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।

0: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष जात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना। परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
1: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा भेला आयोजना हुँदैछ।
0: सो अवसरमा चौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: त्यो दिन कालिन्चुक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
0: कालिन्चुक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।

0: അപ്പേ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കര ഹെണ്ടോ നിക്ക അവതാര മാ സൗത
1: ഗട്ടേ ബരി ലൈലെ വാസ്കോ ടി വി പോക്നോനി ഭിട്ടി ആസ്നെ ടി വി ബിക്യു അനി ബനൗന ജന ലാഗി കൊടി ബനൗന പുക്ക ഉലട്ട വൈന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सित्तैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु निधि, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32 4 सादी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32 4 काभ्रे बगर दोलखा।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
8: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
9: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
10: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
11: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
10: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
11: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
8: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
12: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
13: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
12: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0974120।

0: होइन बाँडी, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल। होइन
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: ग्रुप फाइटर उमेश थापा, जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
3: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू: अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गेटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767394722।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 好了，各位也放心，那里真安详哦。我站了路，我站了了路。没完的垃圾，我站着真都不心烦的，突然扭扭了眼睛，俺我心烦的，好，我那啥我那都干，我再干两两了，再我心里。
1: 耶，他为了弟弟把你抬进了客厅里，他为了把你个香喷的香喷的，他背地是 rental and catching service， 这个他妈白眼睛。
0: 哎，我抓你，我你好，我心烦，我那啥子？
2: हजुर हरके सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन्ड चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428383 9842228383 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलिखिल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखिल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाई चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: गर्दै हुनुहुन्छ?
1: वहाँ तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ।
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM र 97.1 FM/844।
3: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

नमस्कार। बेलुकी 5 बजे को हाम्रो समाचारमा स्वागत छ। साथमा छु म सिर्जना। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आगामी भदौ 7 गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री थापाले भदौ 7 गते आइतबार संसदबाट विश्वासको मत लिने भएका हुन्। प्रदेश सभा सचिवालयका अनुसार आइतबार दिउँसो 1 बजे प्रदेश सभाको बैठक बस्ने जनाएको छ। सो बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने गरी सम्बन्धी कार्यसूची रहेको सचिवालयले जनाएको छ। प्रदेश सभा सचिव रामकुमार पौडेलका अनुसार उपसभामुख अप्सरा चापागाईले प्रदेश सभा नियमावली 2074 नियम 6 बमोजिम आइतबार दिउँसो 1 बजेको समय निर्धारण गरेकी हुन्। बैठकमा थापाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नेछन्। नेपालको संविधानको धारा 168 2 बमोजिमको सरकारको लागि भदौ 3 गते दावी पेश गरेका उनले भदौ 4 गते नियुक्ति लिएका थिए भने प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा रिट पेश गरेका छन्। आज देउवाले वारेस मार्फत रिट पेश गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए। उनका अनुसार रिटमा 15 महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरिएको छ। नेपाली कंग्रेसको आधिकारिकता गगन थापालाई दिने फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले निशा दिइसकेको अवस्थामा महाधिवेशन रोक्नुपर्ने देउवा पक्षको माग छ। पूर्व सभापति देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले यसअघि विशेष महाधिवेशनबाट चुनिएको नेतृत्व आधिकारिक नभई आफै आधिकारिक भएको दावी गरेका छन्। गगन थापा नेतृत्वलाई 15 महाधिवेशन गर्ने अधिकार पनि नभएको र देउवाकै नेतृत्वमा महाधिवेशन हुनुपर्ने अडान रहेको छ। साउन 24 गतेदेखि भदौ 1 गतेसम्म सानेपामा बसेको बैठकले आगामी असोज 16 गतेदेखि 19 गतेसम्म महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनित भएका छन्। आज बसेको केन्द्रीय समिति बैठकले यादवलाई सहमहामन्त्री मनोनित गरेको हो। यादव जेएनजी आन्दोलनका अगुवा हुन्। समानुपातिक सूचीबाट सांसद बनेका उनी केन्द्रीय सदस्य पनि आजै मनोनित भएका हुन्। यस्तै कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान मनोनित भएका छन्। रासपा विधानमा 1 उपसभापति 1 महामन्त्री 2 सहमहामन्त्री 1 प्रवक्ता 1 सहप्रवक्ता 1 कोषाध्यक्ष र 1 सहकोषाध्यक्ष मनोनित हुने प्रावधान छ। रासपाले विभिन्न विभाग प्रमुखहरूको पनि नाम टुङ्गो लगाएको छ। संगठन विभाग प्रमुखमा प्रमोद नेउपाने र अर्थ विभागमा लीमा अधिकारीलाई मनोनित गरिएको छ। पार्टी प्रवक्तामा जगदीश खरेल ललितपुरबाट मनोनित भएका छन् भने सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरू, जनस्वास्थ्य विभागमा डाक्टर तोसीमा कार्की, पूर्वाधार विभागमा निशा डागी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा शिशिर खनाल मनोनित भएका छन्। रासपाले केन्द्रीय सचिवालय विस्तार गरेको छ। केन्द्रीय समिति बैठकले 11 जना सचिवालय सदस्य मनोनित गरेको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्ना केन्द्रीय सदस्यलाई 2 दिने प्रशिक्षण दिने भएको छ। प्रशिक्षण सभापति रवि लामिछानेले दिने भएका हुन्। पार्क भिलेज रिसोर्ट बुढा नीलकण्ठमा शनिबार र आइतबार अभिमुखीकरण कार्यक्रम राखिएको पदाधिकारीहरूले बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सैद्धान्तिक छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी हुन्। छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहत राख्न खोजिएको विषयमा पक्ष र विपक्षमा आफ्नो धारणा राखेका छन्। छलफलका क्रममा सांसद पदम बहादुर परियालले शक्ति केन्द्रीकरणले बेथिति निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालयले रणनीतिक नेतृत्व र समन्वयमा ध्यान दिनुपर्नेमा साना प्रशासनिक एकाईहरूलाई आफै माथत राख्नु तर्कसंगत नभएको उनको भनाई छ।
नेकपा एमालेका नेता तथा नेतृत्वबीच विवाद कायम रहेका बेला पार्टी सदस्यता नवीकरण गर्ने सदस्यको संख्या आधाले घटेको छ। एमाले देशव्यापी रूपमा पार्टी सदस्यता नवीकरणको अभियान चलाए पनि सामसम्म 3,59,000 जना अर्थात करिब 53% मात्र सदस्यता नवीकरण गराएका छन्। गत वर्षसम्म एमालेमा 6,86,748 सदस्य रहेकोमा 43% घटेको छ। सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा एमाले सदस्यता नवीकरण भएको छ। सुदूरमा 63,110 सदस्य रहेकोमा करिब 17,000 मात्रै नवीकरण गरेका छन्। त्यस्तै कोशी प्रदेशमा 1,14,766 मध्ये 62,000, मधेस प्रदेशमा 1,56,195 मध्ये 60,000 र बागमतीमा 1,14,566 सदस्य भएकोमा करिब 66,000 नवीकरण गरेका छन्। गण्डकीमा 30,500, लुम्बिनीमा करिब 42,000 र कर्णालीमा 28,000 हाराहारीमा एमाले कार्यकर्ताले सदस्यता नवीकरण गरेका छन्। जेएनजी आन्दोलनपछि बढ़ेको एमाले नेतृत्वप्रतिको असन्तोष र हजारले मात्रै नवीकरण गरेका छन्। त्यस्तै कोशी प्रदेशमा 1,14,766 मध्ये 62,000, मधेस प्रदेशमा 1,56,195 मध्ये 60,000 र बागमतीमा

0: वर्तमान काठमाडौँको एक होस्टलमा भएको झडपमा घाइते युवकको मृत्यु भएको छ। शंखमोले स्थित भ्याली बोइज होस्टेलमा भएको झगडामा घाइते डाङघुराई उपमहानगरपालिका सत्रका 22 वर्षीय बसन्त कालाथोकीको मृत्यु भएको हो। सोही होस्टलमा बस्दै आएका मृतक कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका 3 का 18 वर्षीय शेखर यादव र प्रमित पटेलले धारिलो हतियार प्रहार गरी कुटपिट गरेका थिए। टाउको र घाँटीमा गम्भीर चोट लागेका कालाथोकीलाई उपचारका लागि मेन भवन स्थित निजामती कर्मचारी अस्पताल लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृतक घोषणा गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न शेखर यादवलाई नियन्त्रणमा लिए अनुसन्धान भइरहेको र फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ। हौस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजनालाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
3: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
2: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिम्चोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
3: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
2: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
3: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
0: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583333।
4: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

0: आवाज तिनीहरुको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: भाउजु मजुरा सिन्ची पकाइदो खान्न भाउजु मजुरा

नक्कल पार्छन् केटीहरू, दल्छन् नाना थरी, राम्रो केटो देखे भने घुम्छन् वरिपरि, जाउला खेलमा जाँदा जाँदा दुइटै चिने गोरी, नक्कली चाहिँ आमा रहेछ पातली चाहिँ छोरी।

0: गरौ मायाको सुरुवात पहिलो भेट नै सबैले भन्छन् नो नो नो जाली त्यो माया यदि जवानले हात्दै भन्छन्
1: बिस्तारै बिस्तारै बुझ्दै जान्छन्
0: चोखो माया हो कि जब जान्छन् जसले भन्छ मेबी नो नो

केटीहरूको फेसन हेर माकुराको जालो जालो मात्र कहाँ हो र दिविताको टालो त्यही टालोलाई आमा छोरी लाउँछन् पालो पालो।

0: కత్తిరి బ్యాగరు.
1: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष जात्रा तथा झाँक्री बोन सम्मान कार्यक्रम सम्बन्धी सूचना. परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा सौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ.
2: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा भेला आयोजना हुँदैछ.
1: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ. साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ.
2: सो दिन कालिन्चुक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ.
1: कालिन्चुक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा.
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज.

0: അപ്പോ വൈനയെ പാടെ ഷോട്ടി വസ്കു ടി വി പോക്കറെ എടിയോ നിക്കോ ഹത്താർമ സൗത്ത
1: കൊട്ടേ ബരി ലൈലെ വസ്കു ടി വി പോക്കണി ഭിട്ടി ആപ്നെ ടി വി ബിഗ്രിയോ അനി ബനൗന ജന ലാഗി കൊടി ബനൗനെ പുക്കാ ഉലട്ട ഒയിന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौ सिपेमा ए हाफ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत पन्थ र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल कुनै मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास कृषि संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाईँहरू यति छिटो सम्बन्ध विच्छेद गर्नुको कारण के हो?
1: न तपाईँले उहाँसँग कुनै किसिमको सन्तुष्टि पाएको छु, न त खुसी।
2: तिमीले बिहे गरेको दिनदेखि श्रीमतीको धर्म निभाएकी छ।

0: के तपाई चरीपुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एमरोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीपुर दोलोखा।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: बेलुकी 7 बजे को हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। महाधिवेशन प्रक्रिया रोक्न पेश भएको देउबाको रिपोर्ट दर्ता भएन। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले भदौ 8 गते विश्वासको मत लिने। मतदाता नामावली अध्यवधि गर्न निर्वाचन आयोगको अनुरोध। राष्ट्रपाको सह महामन्त्रीमा पुरूषोत्तम यादवको मनोनित। र शक्ति राष्ट्र बीचको प्रतिस्पर्धामा कसैको पक्ष नलिन दक्षिण कोरियालाई चीनको आग्रह।
1: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
2: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन्ड, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383, 98412482383 र कृष्ण श्रेष्ठ 98640020141।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
0: अब समाचार विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया रोक्न मागसहित पेश भएको रिट निवेदन सर्वोच्च अदालतले अध्ययनका लागि राखेको छ। विशेष महाधिवेशन आधिकारिकता विवादमा पुनरावलोकनका लागि सर्वोच्च अदालतबाट अनुमति भइसकेको अवस्थामा रिट निवेदन अध्ययनका लागि राखिएको हो। महाधिवेशन प्रक्रिया रोक्न माग राखेर नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले वारिस मार्फत सर्वोच्च प्रशासनमा रिट पेश गरेका थिए। सर्वोच्च प्रशासनले जनाए अनुसार देउवाले वारिस मार्फत रिट पेश गरेको जानकारी दिँदै भदौ 5 गते शुक्रबार अध्ययनका लागि राखिएको छ। अध्ययन गर्नुपर्ने भन्दै रिट निवेदन दर्ता नभएको जानकारी सर्वोच्च प्रशासनले गराएको कांग्रेस नेताहरूले बताएका छन्। कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्का पनि भिन्न रिट लिएर सोमबार सर्वोच्च जाने तयारीमा छन्। यो समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावेदन निवेदन समेत दिएको थियो। सर्वोच्चले सो मुद्दामा पुनः सुनवाईको आदेश गरिसकेको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आगामी भदौ 8 गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री थापाले भदौ 8 गते सोमबार संसदबाट विश्वासको मत लिने भएका हुन्। प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो 1 बजे प्रदेशसभाको बैठक बस्ने जनाएको छ। सो बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने सम्बन्धी कार्यसूची रहेको सचिवालयले जनाएको छ। प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार उपसभामुख अप्सरा चापागाईले प्रदेशसभा नियमावली 2074 नियम 6 बमोजिम सोमबार दिउँसो 1 बजेको समय निर्धारण गरेकी हुन्। यसअघि भदौ 7 गते आइतबार विश्वासको मत लिने गरी तय गरिएको प्रदेशसभा बैठक भदौ 8 गते सोमबारलाई संशोधन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा थापाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नेछन्। नेपालको संविधानको धारा 168 दुई बमोजिमको सरकारको लागि भदौ 3 गते दावी पेश गरेका उनले भदौ 4 गते नियुक्त लिएका थिए भने प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनले पद तथा गोपनीयताको शपथ गराएका थिए। निर्वाचन आयोगले मतदाता नामावली अद्यावधि गर्न अनुरोध गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मतदाता नामावलीलाई शुद्ध अद्यावधिको विश्वसनीयता र तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अद्यावधि गर्ने कार्य गर्दै आएको छ। यही बमोजिम मजदूत मतदाता नामावली अद्यावधि गर्ने प्रयोजनका लागि आगामी असोज 1 गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन हुँदैछ। सो मतदाता नामावलीमा रहेका विवरण यथार्थ र अद्यावधिको बनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहने भएकाले मतदाता नामावली अद्यावधि गर्न निर्वाचन आयोगले अनुरोध गरेको हो। मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायतका विवरणमा भएको त्रुटि सच्याउनु पर्ने भएमा कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सच्याउन सकिनेछ। कुनै मतदाताको नाम एक भन्दा बढ़ी स्थानमा समावेश रहेको भए एक स्थानमा मात्र कायम गर्न, बसाई सराय गरी वा विवाह भई स्थानीय ठेगाना परिवर्तन भएको भएमा पनि त्यस अनुसारको विवरण अध्यावधि गर्न भनिएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्यो भन्दा पहिले सूचना र सन्देशको पालो।

0: भएको छ। यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चोक भगवती मन्दिर परिसरमा विशेष जात्रा तथा भेला आयोजना हुँदैछ। सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: त्यो दिन कालिन्चोक भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
0: कालिन्चोक भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM 802 र 97.1 FM 844
3: तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ अब बाँकी समाचार राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनित भएका छन् आज बसेको केन्द्रीय समिति बैठकले यादवलाई सहमहामन्त्री मनोनित गरेको हो यादव जेएनयू आन्दोलनका अगुवा हुन् समानुपातिको सूचीबाट सांसद बनेका उनी केन्द्रीय सदस्य पनि आज मनोनित भएका हुन् यस्तै कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान मनोनित भएका छन् रासपा विधानमा एक उपसभापति एक महामन्त्री दुई सहमहामन्त्री एक प्रवक्ता एक सहप्रवक्ता एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष मनोनित हुने प्रावधान छ रासपाले विभिन्न विभागको प्रमुखहरूको नाम पनि टुंगो लगाएको छ संगठन विभागको प्रमुखमा प्रमोद न्यौपाने र अर्थ विभागमा लीला अधिकारीलाई मनोनित गरिएको छ पार्टी प्रवक्तामा जगदीश खरेल ललितपुर मनोनित भएका छन् भने सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जयरू जनस्वास्थ्य विभागमा डाक्टर तोसीमा कार्की पूर्वाधार विभागमा निशा डंगी अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा शिशिर खनाल मनोनित भएका छन् रासोपाले केन्द्रीय सचिवालय विस्तार गरेको छ केन्द्रीय समिति बैठकले 11 जना सचिवालय सदस्य मनोनयन गरेको हो यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना केन्द्रीय सदस्यलाई 2 दिने प्रशिक्षण दिने भएको छ प्रशिक्षण सभापति लामी छानेले दिने भएका हुन् पार्क भिलेज स्पोर्ट रिसोर्ट बुढानील कण्ठका शनिबार र आइतबार अभिमुखीकरण कार्यक्रम राखिएको एक पदाधिकारीले जानकारी दिएका छन् रासपाको असार 7-12 गतेसम्म चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट 900 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए आज बसेको केन्द्रीय समिति बैठकले थप 9 जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेर 108 जना पुगेको छ विधान अनुसार रासपाको केन्द्रीय समिति 151 सदस्य हुने छ

0: पछिल्लो समय नेपालमा तरबुजा खरबुजाको बिउ आयात अस्वाभाविक बढ़ेर तस्करीको आशंका भइरहेका बेला सरकारले यसको आयातमा रोक लगाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले सुडानबाट आयात हुने तरबुजाको खाने बिउमा तत्कालका लागि रोक लगाएको हो। केन्द्रले सूचना जारी गरेर आजदेखि अर्को निर्णय नभएसम्मका लागि सुडानबाट आउने तरबुजाको खाने बिउ आयातका लागि नयाँ प्रवेश अनुमति पत्र जारी नगर्न सबै क्वारेन्टिन कार्यालयलाई निर्देशन दिएको छ। केन्द्रले बिहिबार सबै क्वारेन्टिन कार्यालयका प्रमुखहरूलाई पत्र काट्दै सो निर्देशन दिएको हो। जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउन भोलिदेखि डोजर चल्ने भएको छ। पहिलो चरणमा अतिक्रमित पोखरीको डिल खाली गराउन डोजर चलाउने गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले बताएका छन्। उनका अनुसार गत साउन 1 गते नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी गरिसकिएको छ। पहिलो चरणमा अतिक्रमित मध्ये पहिचान गरिएका 50 पोखरीलाई अतिक्रमण मुक्त गराइने उनले बताएका छन्। पहिलो चरणमा पोखरी मन्दिर परिसर र तेस्रो चरणमा अन्य अतिक्रमण मुक्त गराउने कार्ययोजना सहित गरी वर्गीकरण गरिएको उनको भनाइ छ। नेपाल र भारत सीमामा कडाई गर्ने निर्णय भएको छ। नेपाल र भारत बीच सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदल जेडब्ल्यूजीको बैठकले सो निर्णय गरेको हो। कार्यदलको 14 बैठक भारतको देहरादूनमा भदौ 4 र 5 गते बसेको थियो। दुवै देशका नागरिकहरूको सीमा पार आवागमनलाई सहज बनाउने, तेस्रो मुलुकका नागरिकको निगरानीमा कडाई गर्ने, विपद व्यवस्थापन र जिल्ला स्तरीय समन्वय बैठकहरूलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको गृह मन्त्रालय जनाएको छ। सीमा सुरक्षा संवेदनशील स्थानहरूमा सीसीटीभी जस्ता आधुनिक प्रविधिको प्रयोगबाट सुरक्षा निगरानी बढ़ाउन पनि दुवै पक्ष सहमति भएको जानकारी मन्त्रालयले दिएको छ। यसै गरी 10 जग्गा क्षेत्रको अतिक्रमण र अनधिकृत प्रयोग नियन्त्रण, एकीकृत जात चौकीको पूर्ण सञ्चालन र उपयोग एवं पारस्परिक कानूनी सहायताका विषयमा पनि छलफल भएको जनाइएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। घरमै नजर बन्ददेखि पटक पटक पक्राउ गरिँदै आएका विवाहस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई ओलीदेखि बालिम सरकारसम्मको निगरानीमा रहेका व्यक्ति हुन्। धेरै पटक पक्राउ पर्दै छुट्दै आएका उनलाई बालिम सरकारले पनि स्वतन्त्रतापूर्वक हिँड्न दिएको छैन। प्रस्तुत छ एक रिपोर्ट। पछिल्ला 2 वर्ष यता नेपालमा सरकारले सबैभन्दा बढ़ी निगरानीमा राखेको र धेरै पटक पक्राउ पर्ने व्यक्ति हुन् मेडिकल व्यवसायी दुर्गा प्रसाई। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालादेखि घरमै नजरबन्ददेखि पटक पटक पक्राउ गरिँदै आएका प्रसाईलाई बालिम शाह नेतृत्वको वर्तमान सरकारले पनि उही नियति दोहोर्याइरहेको छ। पछिल्लो पटक 4 भदौमा प्रहरीले दुर्गा प्रसाईको घरमा खान तलासी गरेर उनले प्रयोग गर्दै आएका सहित 6 वटा मोबाइल, 1 थान ल्यापटप र सीसीटीभीको डीभीआर बक्स बरामद गरेको छ। सरकारले ती सामग्रीबाट प्रसाईको सम्पर्क र सूचना संयन्त्र बारेमा जानकारी लिन चाहेको बताइन्छ। प्रसाईले लघु वित्त प्रभावितहरूको नेतृत्व गरेको र उनीहरूलाई आन्दोलनमा उतारेको प्रहरीको निष्कर्ष छ। लघु वित्त पीड़ितहरूले केही दिन यता काठमाण्डुमा धरना दिँदै आएका छन्। उनीहरूलाई भड्काउने शंकामा साउन 31 नै प्रहरीले भक्तपुर स्थित प्रसाई निवासमा प्रहरीले 24 घण्टा निगरानी गर्दै आएको छ। राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई आक्रमकको अभिव्यक्ति र हरकतका कारण 2 वर्षको अवधिमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन्। क्यान्सरका बिरामी समेत रहेका प्रसाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको विवाद अभिव्यक्ति व्यक्ति पछि पक्राउ परेका थिए। ओली सरकारकै पालामा दुर्गा प्रसाद राजतन्त्र फर्काउने उद्घोषका साथ आन्दोलनमा लागे। 2081 चैत 15 गते उनी नै कमाण्डर बनेर राजधानीको तीनकुनेमा प्रदर्शन भयो। सो प्रदर्शन हिंसात्मक बनेसँगै भागेर भारत पुगेका उनी पक्राउ परे। ओली सरकारकै पालामा प्रसाद तीन पटक पक्राउ परेका थिए। त्यसै यता उनी धेरै पटक पक्राउ पर्दै छुट्दै आएका छन्। बालेन सरकारले पनि उनलाई स्वतन्त्रता पूर्वक हिँड्न दिएको छैन। विवादास्पद मेडिकल व्यवसाय दुर्गा प्रसाद विभिन्न समयमा विवादास्पद अभिव्यक्ति दिने गैर कानूनी गतिविधिमा संलग्न हुने र साइबर अपराध तथा चरित्र हत्या जस्ता अभियोगहरूमा मुछिएका छन्। तर सरकार किन उनीसँग डराइरहेको छ? उनका पछाडि के संयन्त्र र शक्ति भएर राज्य उनका पछि लागिरहेको छ? वास्तविक तथ्य भने खुल्न बाँकी छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
1: पेटभित्र लुकाएर ल्याएको सुन सहित एक बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोहम्मद रसेल हवलदार रहेका छन्। त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो। फ्लाइ दुबईको एफजेट 11:33 उनी 31 साउनमा काठमाडौँ आएका थिए। सादा पोशाकमा खटिएको प्रहरले उनलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनले 150 ग्राम सुन पेटमा लुकाएर ल्याएको प्रहरी समक्ष बयान दिएका थिए। सिना मंगल स्थित काठमाडौँ मेडिकल कलेजमा जाँच गराउँदा सुन भएको पुष्टि भएको हो। शौचालय गराउँदा समेत सो सुन अड्किएर बसेपछि अस्पतालमा भर्ना गरेर 5 दिनमा पेट भित्रको सुन शौच गर्न लगाएर निकालिएको एसपी राजकुमार सिलवालले बताएका छन्। क्याप्सुल आकार 2 थानु सुनका डल्ला सहित उनलाई भन्सार कार्यालयमा बुझाएको छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। चीनका विदेश मन्त्री वाङ यीले बिहिबार दक्षिण कोरियालाई वास्तविक रणनीतिक स्वायत्ततामा अपनाउन आग्रह गरेका छन्। उनले दक्षिण कोरियालाई ठूला शक्तिहरू बीचको प्रतिस्पर्धामा कुनै एक पक्ष नलिन भनेका छन्। उनले बेन्जिन र वाशिङटन संघ समान रूपमा सम्बन्ध विस्तार गर्न सोललाई आग्रह गरेका छन्। चीनको परराष्ट्र मन्त्रालयका अनुसार वाङले दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार बी सुङ लाकसँग भेट गरेका छन्। सोलमा भएको भेटमा वाङले कोरियाली प्रायद्वीपमा दीर्घकालीन शान्ति स्थापनाका विषयमा पनि कुरा गरेका छन्। उनले द्वन्द्वका मुख्य कारणहरूलाई सम्बोधन गरेर मात्र शान्ति सम्भव हुने बताएका छन्। उनले उत्तर कोरिया प्रतिको वाशिङटनको शत्रुतापूर्ण व्यवहार अन्त्य हुनुपर्ने कुरामा जोड़ दिएका छन्। चीनका विदेश मन्त्री वाङ यीले बिहिबार दक्षिण कोरियालाई वास्तविक रणनीतिको स्वायत्तता अपनाउन आग्रह गरेका सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: कालिन्चुक भगवती मन्दिरमा जनै पूर्णिमा विशेष यात्रा तथा झाँक्री बोन सम्बन्ध
4: परापूर्व कालदेखि नै जनै पूर्णिमाको अवसरमा कालिन्चुक भगवती मन्दिरमा झाँक्री तथा बोन धर्मावलम्बीहरूले विशेष पूजा गर्ने तथा चौरीको दूधबाट तयार गरिएको खीर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहिआएको छ।
3: यसै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै भाद्र 11 गते बेलुकीदेखि तथा भाद्र 12 गते दिनभर कालिन्चुक भगवती मन्दिर परिसरमा विशेष यात्रा तथा भेला आयोजना हुँदैछ।
4: सो अवसरमा सौरीको दूधबाट तयार गरिएको विशेष खीर प्रसाद ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। साथै जिल्लाभर रहेका झाँक्री तथा बोन धर्मावलम्बीहरूको धार्मिक सांस्कृतिक योगदानको सम्मान स्वरूप भाद्र 12 गते मन्दिर परिसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिने र सम्मानित झाँक्री तथा बोनहरूलाई आर्थिक पुरस्कार समेत प्रदान गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: त्यो दिन कालिन्चो भगवती मन्दिरका ब्राह्मणबाट जनै लगाइदिने कार्यक्रम समेत रहेको अवगत गराउन चाहन्छौ।
4: कालिन्चो भगवती मन्दिर व्यवस्थापन समिति दोलखा।

0: ಅಪ್ಪೋಯ್ ವೈನಯೇ ಪಾಡೇ ಸೊಟ್ಟಿ ವಾಸ್ಕು ಟಿವಿ ಬೋಕರೆ ಹಿಡಿಯೋ ನಿಕೈ ಹತಾರ ಮಾ ಸಾವತ
1: ಕಥೆ ಬರಿಲೇ ವಾಸ್ಕು ಟಿವಿ ಬೋಕ್ನೋನಿ ಭಿಟ್ಟಿ ಆಪ್ನೇ ಟಿವಿ ಬಿಗ್ರಿಯೋ ಅನಿ ಬನೌನ ಜಾನ ಲಾಗಿ ಕೊಡಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಓಲಾಟ ಹೋಯ್ನ
0: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिपेमा ए हाफ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: कस्त खाल्लं दूध, पाणी मिसायको राहायचं आणि तो खांदेल।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोझ, साकिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
5: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
6: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
5: हाम्रा सेवाहरू:
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
5: 24 घण्टा आकस्मिक सेवा,
6: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
5: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
5: 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
5: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
6: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
5: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
6: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
5: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
6: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 049-412-020।
5: धुलेखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
0: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा। तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु 4, सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
4: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मेरो बिजनेस र रानीबाट टाढै होस्।
1: बिजनेस त मेरै हो र ढिलो चाँडो रानी पनि मेरै हो। जुन चिजलाई तैले मन पराउँछस् नि त्यो म तेरो हुन दिन्न, र जुन चिज त चाहन्छस् नि त्यो म पाएर छोड्छु।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल कुनै मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपिल।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ईसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा कांग्रेस महाधिवेशन रोक्न संस्थापन इतर पक्ष विभिन्न विकल्प खोज्दै
1: कानूनी रूपमा राजनीतिक रूपमा त्यो अधिवेशनमा सहभागी नहौं भनेर
0: जनप्रतिनिधिलाई समेत फिर्ता बोलाउन सकिने अवधारणा पत्र बनाउँदै रासोपा
2: पार्टी भित्रको संरचनामा भएका व्यक्तिहरूलाई अथवा जनप्रतिनिधि बनिनेलाई पनि फिर्ता बोलाउने विधि बनाउने काम गर्छ।
0: अनि प्रशान्त महासागरमा विकसित भइरहेको मौसमी प्रणाली मानिसको सम्झनाको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। युकेका मौसमविदहरूले विकसित भइरहेको एल निन्यो मौसमी प्रणाली 100 वर्ष भन्दा बढ़ी समय यताकै सबैभन्दा शक्तिशाली हुन सक्ने सम्भावना रहेको बताएका छन्। यो मौसमी अवस्था प्राकृतिक रूपमा प्रत्येक केही वर्षमा देखा पर्ने गर्छ। विज्ञहरूका अनुसार यो वर्ष प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा 3 डिग्री सेल्सियस भन्दा बढ़ी बढ़न सक्छ। यो मौसमी प्रणालीको प्रभाव मौसममा अहिले नै देखिन थालेको छ। भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने पेरूमा बाढ़ी आएको छ। त्यस्तै पानामामा खडेरीका कारण पानामा नहरबाट आवत जावत गर्ने पानी जहाजहरूको संख्या सीमित भइरहेको छ। भारतले स्थानीय चिनीको मूल्य नियन्त्रणमा राख्ने प्रयास स्वरूप एक दशकपछि पहिलो पटक चिनी आयात गर्न थालेको छ। भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक तथा निर्यातकर्ता हो। तर एल निन्यो मौसमी घटनाका कारण वर्षा कम हुँदा चिनीको आपूर्तिमा असर परेको छ। बीबीसीकी अर्चना शुक्ला भन्छिन्, स्थानीय बजारमा चिनीको मूल्य पछिल्लो 2 महिनामा 40% बढ़ेको छ र अहिले खुद्रा मूल्य प्रति किलो करिब आधा अमेरिकी डलर पुगेको छ। चाडपर्वको मौसममा मिठाईको माग उच्च हुने भएकाले सरकारले त्यस अघि नै चिनीको मूल्य स्थिर बनाउन चाहेको छ। बीबीसीकी अर्चना शुक्लाको भनाई। भारतकै अर्को प्रसंगमा मुम्बईमा भएको एउटा लिलामीमा महात्मा गान्धीका हस्तलिखित टिपोटहरूको एउटा दुर्लभ संग्रह 16,90,000 अमेरिकी डलरमा बिक्री भएको छ। गान्धीका निकट सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी हिंगोरानीको परिवारले संरक्षण गर्दै आएको उक्त संग्रहमा सन् 1944 देखि 1946 बीचमा लेखिएका सत्य अहिंसा र आत्मसंयम बारे गान्धीका 688 हस्तलिखित सन्देशहरू समावेश छन्। ब्रिटिश शासन विरूद्ध भारतको अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका गान्धी देशका राष्ट्रपिताका रूपमा सम्मानपूर्वक चिनिन्छन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबादमा छोटो स्वास्थ्य परीक्षणपछि पुनः जेल पठाइएको छ। सरकारी चिकित्सकहरूले उनलाई चिकित्सकीय रूपमा स्वस्थ रहेको घोषणा गरेका छन्। तर उनको परिवारले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेको छ। उनको पार्टीले न्यायाधीशहरूले तोकेको निजी स्वास्थ्य संस्थाको सट्टा उनलाई सरकारी अस्पताल लगेर सर्वोच्च अदालतको आदेश उल्लंघन गरिएको आरोप लगाएको छ। र इथियोपियाको टिग्रे क्षेत्रका अधिकारीहरूले राजधानी मेकेलेमा हवाई आक्रमण हुन सक्ने डरका कारण महिला तथा बालिकाहरूको सम्मानमा मनाइने असन्डा पर्व स्थगित गरेका छन्। पर्यटन विभागका अनुसार शहरमा हालै भएका ड्रोन हमलामा 2 जनाको मृत्यु र केही अन्य घाइते भएपछि यो निर्णय गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। नेपाली कांग्रेसको संस्थापन पक्षले अघि बढ़ाएको पार्टी महाधिवेशन प्रक्रियालाई अवैधानिक र विभाजनकारी भन्दै संस्थापन इतर पक्षले अधिवेशन र महाधिवेशन नगर्न नगराउन तथा त्यसमा सहभागी नहुन आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने आफ्नो पहिलेको निर्णय पुनरावलोकन गर्दै शुरूबाट त्यसबारे सुनवाई गर्ने निर्णय गरेपछि संस्थापन इतर पक्षले घोषित महाधिवेशन रोक्न कानूनी उपचारको खोजी समेत गरिरहेको देखिन्छ। तर कांग्रेस संस्थापन पक्षले अदालतबाट अन्यथा निर्णय नहुँदासम्म पार्टीका गतिविधि नरोकिने बताएको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देवाको तर्फबाट 15 महाधिवेशन र अन्य तहको अधिवेशनको तालिका रोक्काको माग गर्दै रिट निवेदन लगिएको थियो, तर त्यो आज दर्ता भएन। कारणबारे सर्वोच्चका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला,
4: त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, हामी त्यसलाई हेर्दै थियौं, पछि उहाँहरूले फेरि अब त्यसलाई केही सच्याउनु पर्ने पनि अवस्था देखियो भनेर रिट निवेदन अहिले उहाँहरूले फिर्ता रहेको अवस्था छ।
0: समाचारमा चाहिँ अध्ययनकै क्रममा रहेकाले सर्वोच्चले नै दर्ता नगरेको भन्ने आइरहेको छ, त्यो होइन त्यसो भए?
4: होइन, हामी अध्ययनकै क्रममा थियौँ, पछि बेलुकातिर अफिस सुत्ने बेलामा 5 बजेतिर आयो उहाँहरूले, हामी एउटा केस सच्याउनु पर्ने देखियो रिट निवेदनमा, सोमबार लिएर आउँछौँ भन्ने हिसाबले उहाँले लिएर जानुभएको छ, तर हामी त्यसलाई अध्ययनकै क्रममा थियौँ, दर्ता भइसकेका थिएन, उहाँले त्यो पछि फर्काएर लानुभयो।
0: त्यो शेरबहादुर देउवाको नाममा मात्रै छ कि पूर्णबहादुर खड्काको पनि रिट आएको थियो?
4: शेरबहादुर देउवाको हकमा मात्रै आएको छ।
0: स्वदेश फर्किएपछि पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षको अगुवाई गरिरहेका छन्। उक्त पक्षको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी भने पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई दिइएको छ। उनले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता अहिलेको आवश्यकता रहेको आफूहरूको निष्कर्ष र प्रतिबद्धता रहेको बताएका छन्। तर विशेष महाधिवेशनका कारण केन्द्रीय कार्य समिति समानान्तर रूपले विभाजित बनेको उल्लेख गर्दै उनले महाधिवेशनका कार्यक्रम नरोकिए पार्टीका सबै तहमा संरचनागत विभाजनको प्रक्रिया शुरू हुने स्पष्ट देखिएको बताएका छन्। तर संस्थापन पक्षले अदालतबाट अन्य कुनै निर्णय नहुँदासम्म महाधिवेशनका साथसाथै पार्टीका कुनै पनि गतिविधिहरू नरोकिने बताउँदै आएको छ। यसै सन्दर्भमा हामीले नेता प्रकाश शरण महतलाई संस्थापन इतर पक्षको तर्फबाट वक्तव्य त जारी गर्नुभयो तर तपाईँहरूको समूह आफै एकजुट त छ भनी सोधेका थियौं।
1: त्यो चाहिँ एक मत भएर हामीले पारितै पनि गरेका छौँ। अब दुई कारणले यो जोड्यो, एउटा त अब कानुनी रूपमा सुरुदेखि नै हेर्ने भनेर निशा दियो होइन अदालतले, सर्वोच्च अदालतले। त्यो भनेको के हो भने जुन चाहिँ विशेष महाधिवेशन नेतृत्वलाई पहिला चाहिँ अदालतले अनुमोदन गरेका थिए त्यसमा त्रुटि छ, त्यस कारण सुरुदेखि नै हेर्ने भनेपछि कानुनी रूपमा पनि गारन्टीहरूले अधिवेशन प्रक्रिया अगाडि बढाउनु हुँदैन थियो। दोस्रो राजनैतिक रूपमा चाहिँ पार्टी एक बनाउने कोणबाट पनि अहिले यसको टुङ्गो नलागिकन या अगाडि नै एउटा राजनैतिक सहमति दुई पक्ष बीच सहमति नभइकन अधिवेशन प्रक्रिया चाहिँ अगाडि बढाउनु हुँदैन थियो। त्यस कारण दुवै कारण कानुनी रूपमा त्यस कारण हामीले अदालत बीच जाने निर्णय गर्यौँ, राजनैतिक रूपमा त्यो अधिवेशनमा चाहिँ अहिले भाग नलिन, किनभने यसले चाहिँ झन् पार्टीलाई एकताबद्ध लाने बाटोलाई अवरुद्ध गर्छ।
0: तर अब तपाईँले अस्ति अदालतले निशा दिइसकेपछि अब त्यसको टुङ्गो नलाग्दासम्म एकता प्रक्रिया अगाडि बढ्दैन, त्यो पज भयो, स्थगित भयो भन्ने भन्नुभएको थियो। भनेपछि अब अदालतले मानव एक दुई वर्षमा फैसला गरिदिएन भने चाहिँ काँग्रेसको मान्यता नै खारेज गर्ने
1: कुरा त प्रधान न्यायाधीशकै अध्यक्षतामा बनेको बेन्चले राजनीतिक दलले एउटा महत्व राख्छ नि, नेपाली काँग्रेस एउटा महत्वपूर्ण राजनीतिक दल र त्यसको प्रक्रियाको बारेमा क्वेसन उठिसकेपछि त्यसलाई चाहिँ स्वीकार गरिसकेपछि त्यसलाई लजिकल एन्डमा चाँडै पुर्याउनु पर्दछ भने अवश्य पनि त्यसमा चाहिँ अन्तर्निहित भावना होला भन्ने हामीले चाहिँ लागेको छ। र फेरि मैले के भने अगाडि नै मिल्ने भनेको चाहिँ अदालतको प्रक्रियामा किन जाने र अगाडि नै एउटा सहमति गरौँ तपाईँकै नेतृत्वमा अधिवेशन होस् भनेर भन्दा त उहाँहरू त स्वतः त्यसमा परिहाल्नुहुन्छ, एकताको अधिवेशन हुन्छ नि।
0: चौथो महाधिवेशनको नेतृत्वबाट महाधिवेशन गर्ने जुन भनिराख्नु भएको छ यो त मुद्दा नै उल्टिसके जस्तो गरेर तर्क गरे जस्तो भएन भने?
1: होइन, सुन्नुहोस् न, राजनैतिक रूपमा यो प्रक्रियामा कानुनी प्रक्रियामा नगइकन मिलाउँ भन्ने हो भने त त्यो बाटो थियो नि त।
0: ल ठिक छ, तपाईँको त्यो तर्क भयो तर
1: बाटोमा त हिँड्ने भएन नि
0: उहाँहरू। अब तपाईँले त्यो बाटो छेक्नलाई गगन थापा नेतृत्वको कंग्रेसले विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेसले जुन महाधिवेशनको प्रक्रिया शुरू गरेको छ त्यो बाटो रोक्न तपाईँहरू रिट दर्ता गर्दै हुनुहुन्छ, आज त दर्ता भएन क्यार। अब त्यो कानुनी प्रक्रियामा जाँदाखेरि यदि कथम कदाचित अन्तरिम आदेश दिएन अथवा रोक्नु भनेन भने चाहिँ
1: कानुनी परीक्षामा जसले चाहिँ प्राप्त गरे पनि राजनीतिक रूपमा त हामीले चाहिँ फेरि मिलाउनु पर्छ नि।
0: हो, मैले त्यही भनेको, तपाईँहरूले रिटको
1: म अधिवेशन गर्छु भन्नुहुन्न उहाँले त,
0: होइन मिलाउँछु सहमति गरौँ अब संयन्त्र त
1: के अरे प्रेसलाई भनेर हुन्छ त्यहाँ आएर कुरा गरिरहेछ यसरी दिनौ भनेर
0: सार्वजनिक रूपमै संयन्त्र बनाउन महाधिवेशनको निम्ति राम्ररी हेरोस्
1: संचार माध्यममा चाहिँ म यो गर्छु त्यो गर्छु सानेपा आऊ भनेर चाहिँ मिल्ने कुरा हो।
0: उनी थिए काँग्रेसका पूर्व प्रवक्ता प्रकाश शरण महत। चर्चा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जसले जननिर्वाचित प्रतिनिधिहरूलाई समेत फिर्ता बोलाउन सकिने व्यवस्था सम्बन्धी अवधारणा पत्र बनाउने निर्णय गरेको छ। आज उक्त दलको केन्द्रीय समितिको बैठकले राइट टू रिकल सम्बन्धी अवधारणा बनाउन महामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको हो। आचार्य भन्छन्
2: पार्टीले स्थापना कालदेखि नै राइट टू रिकललाई एउटा आधारभूत स्तम्भका रूपमा मान्दै आएको कुरा भने शुरूआती दिनमा हामीले राइट टू रिकललाई ढाकेकुमार श्रेष्ठजीको कन्टेस्टमा प्रयोग पनि गर्यौं होइन तर ती पोइन्टबाट यो पोइन्टमा आइपुग्दै गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ दस्तावेजीकरण नै गरेर गलत गर्ने पार्टीभित्रको संरचनामा भएका व्यक्ति होला अथवा पार्टीलाई रिप्रेजेन्ट गरेर जनप्रतिनिधि बन्ने व्यक्तिहरूलाई पनि विधिसम्मत तरिकाले सीता बोलाउने एउटा वैज्ञानिक विधि बनाउनु पर्छ भन्ने दिशामा चाहिँ काम गर्छ। प्रति भन्दै गर्दाखेरि चाहिँ राइट टू रिकल तर्साउने कम्पोनेन्ट भन्दा पनि त्यो जेन्युन कम्पोनेन्ट बनोस् भन्ने दुईटा फ्रेमवर्कभित्र रहेर दस्तावेज लेखनको जिम्मेवारीको संयोजन तोकिया छ।
5: सांसदहरूलाई फिर्ता बोलाउने कुरामा त देशको कानून नै छैन तर पार्टीको जिम्मेवारीमा अथवा पार्टीले सरकारमा पठाएका व्यक्तिहरूलाई चाहिँ फिर्ता गर्ने सम्मको हदसम्म यहाँहरूले त्यो अवधारणा बनाउनुहुन्छ
2: होइन होइन हामी त्यो देशको पहिलो ठुलो दल पनि हो अहिलेका लागि होइन हाम्रो ध्येय भनेको यसलाई विधेयकै रूपमा पनि प्रस्तुत गर्ने भन्ने हो त्यो विधेयक सरकारको संरचनाको तरिकाले पेश हुन्छ होला अथवा प्राइभेट बिलका रूपमा पार्टीले प्रस्तुत गर्छ त्यो अर्को पार्ट भयो तर हामी चाहिँ हाम्रो हकमा मात्रै होइन कि समग्रतामा पनि प्रस्तुत होस् भन्ने हिसाबले काम चाहिँ गर्छौँ।
5: त्यसको तत्काल कार्यान्वयन चाहिँ पार्टीको आन्तरिक जीवनबाट होला भनेर हामीले अपेक्षा गर्न सक्छौँ।
2: पहिला चाहिँ यसलाई फ्रेमवर्क बनाउन दिनुहोस् हामीले फ्रेमवर्क बनाउँदै गर्दाखेरि पार्टी जीवनभित्रको मात्रै होइन कि जनप्रतिनिधिकै हकमा पनि हुने गरी बनाउँछौँ होइन त्यसलाई विधेयकै रूपमा पनि प्रस्तुत गर्दै गर्दाखेरि त्यो त पार्टीभन्दा बिमनको पनि जान्छ नि त अहिलेलाई यसले के केलाई समेट्छ भन्ने भन्दा पनि के अब्जेक्टिभ एलिमिट गर्नु खोजिरहेको छ भन्ने कुरा महत्वपूर्ण होला। यो चाहिँ महिनाउँ लगाउने दिशामा नभई र एकदमै फास्ट ट्र्याक गरेर दस्तावेज बनाउने दिशामा हामी जान्छौँ।
5: अहिलेसम्म सकिएला त त्यो
2: आज भर्खर त म संयोजक भएको छु होइन केही दिन पछाडि चाहिँ म टिम बिल्डअप भइसकेको पोइन्टमा टाइमलाइन पनि दिन्छु। अहिले
5: छलफलमा पार्टी सभापतिले पनि यसरी गर्ने भनेर यहाँहरूलाई केही म्यान्डेट पनि दिनुभएको छ।
2: हाम्रो पार्टीको एउटा ड्युटी के हो भने कसैलाई केही कुरा असाइन गरिसकेपछि त्यो फ्रेमवर्किङमा हामी त्यति धेरै इन्टरफेयर गर्दैनौँ होइन अभियसली पार्टीको विधानले पार्टीका अरू फन्डामेन्टल डकुमेन्टहरूले जे कुराहरू निर्देशित गरेर त्यसकै अधीनमा रहेको डकुमेन्ट भन्छ पार्टीभित्रको संरचनाको मात्र होइन कि समग्र नागरिक समाजको पनि अपनत्व होस् भन्ने हिसाबले यसलाई हामी फुल डिस्कसनमा पनि लैजान्छौँ र त्यसपछि सबैजनाले अपनाउने गरी डकुमेन्ट हामी भन्नुपर्छ।
0: उनी थिए रासोपा महामन्त्री विपिन आचार्य अशोक दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनको मौसम कार्यालयले प्रशान्त महासागरमा विकसित भइरहेको एलनिनियो मौसमी प्रणाली मानव स्मृतिको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी दिएको छ। यो शक्तिशाली जलवायु सम्बन्धी प्रणालीले विश्वव्यापी तापक्रम र चरम मौसमी घटनाको जोखिम बढ़ाउन सक्छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने सम्भावना निकै उच्च रहेको मौसम सम्बन्धी उक्त कार्यालयले जनाएको हो। बीबीसीका विवरणहरूमा आधारित त्यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
3: भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने एल निनियोका कारण ब्रिटेनमा अत्यधिक वर्षा र आँधी बेहरी सहितको शरद ऋतु आउने जोखिम बढ़न सक्छ। युकेको मौसम सम्बन्धी कार्यालयका लामो अवधिको मौसमी पूर्वानुमानका प्रमुख प्राध्यापक एडम स्केफले यो अभूतपूर्व घटना हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने र पूर्वानुमानमा आफूले यति तीव्र एलनिनियो संकेत कहिले नदेखेको बताएका छन्। अमेरिकी अनुसन्धान संस्था बर्कले अर्थका जलवायु वैज्ञानिक डाक्टर जिक हाउस फादरले यो घटना अझै विकसित हुँदै जाने भएकाले धेरै महिना बाँकी रहेको र यही कारणले यो रेकर्ड तोड्ने घटना बन्ने आफूहरूको विश्व अझ बढेको बताएका छन्।
0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब हामी सोमबार बेलुकी पौने 9 बजे मात्र उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: यो हो हाम्रो रेडियो 103.4 MHz।
7: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
8: घर छोड़ी बाहर जानु पर्दा वा राति सुत्नु अगाडि झ्याल ढोका व्हील तथा गेट राम्ररी लगाउनुहोस्।
9: बलियो तारताको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
7: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
9: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
8: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
7: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चालचलनमा समेत निगरानी राख्नुहोस्।
8: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
7: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो